त्यसैले ईश्वरले एक ठाउँमा रहने र अर्को ठाउँ छोड्ने गर्दैन, ऊ सबै ठाउँमा विद्यमान हुन्छ। त्यसैले वेदले भन्छ, सप्रियगा छुक्रम का यमव्रणम स्नाविरम शुद्धम पाप विद्धम कबीर मनीषी परिभूर्याथ तत्त्वतोर्थान वेदधा शाश्वती भ्य समाभ्य। ऊ शाश्वत छ, ऊ अविनाशी छ, ऊ अकाय छ, अशरीरी छ, ऊ नशा नाडीको बन्धनबाट मुक्त छ, कुनै प्रकारको चोट पटकले उसलाई दुःख दिँदैन किनकि ऊ सर्वव्यापक छ। मेरो हृदयमा पनि उही छ, तपाईँको हृदयमा पनि उही छ, मेरो बाहिर पनि उही छ, मेरो भित्र पनि उही छ, तपाईँको बाहिर पनि उही छ, तपाईँको भित्र पनि उही छ। जब हामी ईश्वरको यो स्वरूपलाई बुझ्ने प्रयास गर्छौं, यसलाई जान्ने प्रयास गर्छौं, अनि थाहा हुन्छ, अनि हामी सबैतिर ईश्वर बाहेक अरू केही पनि देख्दैनौं। यदि त्यो गर्ने होइन भने हामी कहिल्यै देख्दैनौं। त्यसैले साधारण मनुष्य भगवानलाई धनपति मानेर त्यसलाई पाउने चाहना गर्दछन्। वेदले उपदेश गरेको छ कि ऊ हस्ते दधानो निर्मणा विश्वानी सम्पूर्ण धनहरूलाई आफ्नो अधीनमा राख्दछ। जुन वस्तु जसको अधिकारमा हुन्छ त्यो वस्तु पाउन पनि उसैबाट सम्भव हुन्छ, अरूबाट सम्भव हुँदैन। कुनै पदार्थलाई प्राप्त गर्नका लागि आफ्नो योग्यताको पनि प्रदर्शन गर्नुपर्ने हुन्छ, अर्थात उसको जो योग्यता छ, जति योग्यता छ त्यति नै प्राप्त हुन्छ, जति पात्रता छ त्यति नै प्राप्त हुन्छ। यदि हामीसँग हाम्रो हातमा चुहिने भाँडो छ भने त्यहाँ अमृत हाल्दा अमृत रहँदैन, चुहिएर जान्छ। यदि भाँडो सही छ भने त्यो अमृत स्थिर हुन्छ, हामी त्यसले पान गर्न सक्दछौ। ठिक त्यही अवस्था हो, र हाम्रो पात्रता कति छ, हाम्रो योग्यता कति छ, हामी त्यो वस्तुलाई पाउन योग्य छौं कि छैनौं, त्यसका योग्य हामीले आफूलाई बनाउन सक्यौं कि सकेनौं, त्यो विशेष कुरा हो। जबसम्म हामी त्यसका योग्य हुँदैनौं, त्यो पात्रता हामीले प्राप्त गर्दैनौं, तबसम्म हामीले चाहेर पनि त्यसलाई प्राप्त गर्न सक्दैनौं, किनकि ऊ हाम्रो योग्यता भन्दा धेरै पर गइहाल्छ। त्यसैले ईश्वर पनि त्यही हो, ईश्वरलाई पाउनका लागि पनि योग्यता चाहिन्छ। यदि ईश्वरलाई बिना योग्यता नै पाइहाल्छु भन्छ भने त्योभन्दा अल्पज्ञता प्रकट गर्नेहरू कोही पनि हुन सक्दैन। त्यसैले योग्यता आउन आवश्यक छ, त्यो पात्रता आउन आवश्यक छ, अनि मात्र हामी उसलाई चाहिँ सही रूपमा देख्न सक्दछौँ। त्यसको तात्पर्य के हो कि जसमा पात्रता छैन उसभित्र ईश्वर छैन भन्ने त होइन, फेरि ईश्वर त उसभित्र पनि छ। त यसको अर्थ के हो त भने कि आफै भित्र रहेको विद्यमान जो परमपिता परमात्मा छ उसलाई जान्नका लागि त्यस्तो प्रकारको पात्रता त्यस्तो प्रकारको योग्यता हुन आवश्यक छ, अनि मात्र हामी उसलाई चाहिँ देख्न सक्छौ पाउन सक्दछौ। त त्यो योग्यताको लागि त हामीलाई अध्यात्म विद्या चाहियो, अध्यात्म विद्या बिना हामी त्यो प्राप्त गर्न सक्दैनौ। भौतिक विद्याले भौतिक सुख दिन्छ, आध्यात्मिक सुख दिँदैन, आवश्यकता दुवैको, भौतिक सुख पनि चाहिएको छ, आध्यात्मिक सुख पनि चाहिएको छ, भौतिक विद्या पनि चाहिएको छ, आध्यात्मिक विद्या पनि चाहिएको छ। तर हामी जस्तो प्रकारको सुख चाहन्छौ त्यो सुख भौतिक वस्तुबाट पाइँदैन। भौतिक वस्तुको आश्रय अथवा भौतिक वस्तुलाई आवश्यकता अनुसार प्रयोग गर्दै अध्यात्मको प्रगति गर्नु, उन्नति गर्नु, उसको वृद्धि गर्नु ईश्वर भक्तको काम हो। जो ईश्वर भक्त छैन ईश्वरलाई मान्ने उसले यो आवश्यक छैन, फेरि वो आफ्नै उसमा चाहिँ ठिक छ। जसले ईश्वरलाई मान्छ उसका लागि यही आवश्यकता हो, जसले पाउन चाहन्छ जसले बुझ्न चाहन्छ उसका लागि यही आवश्यकता हो, जसले न बुझ्न चाहन्छ न पाउन चाहन्छ उसका लागि यसको आवश्यकता नै भएन। त त्यसैले यहाँ यही कुराको उपदेश यो मन्त्रले गरिरहेको छ, कुनै पदार्थलाई प्राप्त गर्नका लागि आफ्नो योग्यताको प्रदर्शन अथवा आफ्नो योग्यता देखाउनु पर्ने कुराको यसले उपदेश गर्छ। यदि कसैले सोच्छ कि म त्यसबाट बलपूर्वक धन हरण गरिहाल्नेछु, यस्तो छ भने सम्झिहाल्नु पर्दछ कि त्यो भगवान अमे देवान धात देवहरूलाई पनि डर देखाएर राख्दछ। त्यस्तो अवस्थामा त्यो सम्भव छैन, गर्न सक्छ अथवा उसले चाहिँ त्यो प्रकारको जो अध्यात्म धन छ त्यसलाई प्राप्त गर्न सक्दैन। उसले भौतिक सम्पत्ति उसले चोर्न सक्दछ, हरण गर्न सक्दछ, लुट्न सक्दछ, अथवा न्यायपूर्वक कमाउन सक्दछ, धर्मपूर्वक आर्जन गर्न सक्दछ। विभिन्न बाटाहरू छन्, विभिन्न माध्यमले उसले त्यसलाई चाहिँ प्राप्त गर्न सक्दछ। तर अध्यात्म धन त्यस्तो धन होइन,
विद्याधन त्यस्तो धन होइन जो लुटेर लिन सकियोस्, जो खोसेर लिन सकियोस्, त्यो त्यस्तो धन होइन। त्यसलाई त ग्रहण गर्नुपर्दछ, बुझ्नु पर्दछ, जान्नु पर्दछ, बढाउनु पर्दछ। त्यसैले तैत्तिरीयोपनिषदमा भनिएको छ, भीषास माद्वातः पवते भीषो देति सूर्यः, भीषास्माद् अग्निश्चेन्द्रश्च मृत्युर्धावति पञ्चमः भनेर, यो तैत्तिरीयोपनिषदको वचन हो। यसको डरले वायु वहन्छ, सूर्य मानव यसैका डरले उदय हुन्छ, अग्नि र विद्युत पनि मानव यसैका डरले क्रिया गर्दछन्, मृत्यु पनि मानव यसैको डरले भागिरहेको छ। प्रधान मल्ल न्याय, एउटा सूत्र छ प्रधान मल्ल न्याय, र ठूलो पहलमानलाई पछारेर विजेता बनेको सानो पहलमानसँग कुस्ती लड्दैन, ती सबै पराजित सम्झिन्छन्। सूर्य आदि महान देवहरूलाई जब भयभीत भनियो भने यस्तो तुच्छ चर्चा अयुक्त हुन्छ, यसलाई प्रधान मल्ल निवरहण न्याय भनिन्छ, कि जसबाट सिद्ध भयो कि सम्पूर्ण प्रकृति शक्तिहरू उसैको डरले कार्य गरिरहेका छन्। अतः तिमी जुन अत्यन्त दुर्बल छ, बलपूर्वक उसबाट केही खोज्न सक्दैनौ, उसलाई मानौ, किनकि उसलाई मनाएर नै उसबाट केही लिन सकिन्छ। उसलाई मनाउनका लागि उसलाई कहीँ अन्यत्र खोज्नुपर्ने आवश्यकता छैन, किनकि ऊ गुहा निषिदन त विदन्ति मात्र नरोधियम धाह, गुहा हृदय गुफामा रहन्छ, ऊ सधैँ आफैसँग रहन्छ, उसलाई यताउता के खोज्नु। त्यसैले त विदन्ति मात्र नरोधियम धाह, बुद्धिमान ध्यानी मनुष्य उसलाई यही हृदयमा पाइहाल्दछन्। जबकि यो हृदयमा नै छ भने त्यो त्यहाँ कसरी पाइनेछ, कसरी प्राप्त हुने छैन, उसलाई कसरी पाउँदछन्। हृदय यत्तस्तान मन्त्राम असमशन भनिएको छ मन्त्रमा, जब हृदयबाट निस्केका मन्त्रहरूद्वारा ती स्तुति गर्दछन्, हृदयबाट जबसम्म आराधना गरिँदैन तबसम्म न त उसलाई पाउन सकिनेछ र न मनाउन सकिनेछ, चाहे ऊ जति नजिक होस् जति टाढा होस्। वेदले भनेको जति तन्नै तदि तद्दूरे यद्वन्ति के, जो भनिएको छ। अब यसलाई हामीले यदि अनुसरण गर्ने हो भने पनि जबसम्म त्यस्तो प्रकारको धारणा हामी राख्दैनौ तबसम्म त्यहाँ उसलाई पाउन हामी सक्दैनौ, अथवा त्यस्तो प्रकारको खोजी जबसम्म हामी गर्दैनौ तबसम्म उसलाई पाउन सक्दैनौ। त्यो खोजी गर्न आवश्यक छ। खोजी गर्ने कसरी? खोजी गर्नका लागि जो वेदले भनेको जो मार्ग छ, वेदले भनेको मार्गलाई अवलम्बन गर्नका लागि वेदविद व्यक्तिहरूको नजिक रहेर वेदलाई पढेर विभिन्न प्रकारका प्रश्नहरूको उत्तर खोजेर जिज्ञासु भएर जब मान्छे त्यसलाई जान्ने प्रयास गर्छ अनि मात्र उसले जान्दछ। त त्यसैले ईश्वर सर्वत्र व्यापक छ यो कुरालाई वेदले स्पष्ट पार्दछ। वेदले मात्र होइन, हाम्रा उपनिषदले पनि स्पष्ट गरेका छन्, किनकि वेद त ईश्वरीय वाणी नै हो। र जो ऋषिवाणीहरू छन्, जुन उपनिषदहरू छन्, जुन दर्शनहरू छन्, हाम्रा ऋषिहरूले जो अनुभव गरे वेदको अध्ययनबाट, वेदलाई पढेर, वेदले भनेको मार्गमा हिँडेर, त्यो साधना गरेर, तपस्या गरेर, जुन कुराहरूलाई आफ्नो समाधि अवस्थामा त्यो ऋषिहरूले देखे, जसको अनुभव गरे ऋषिहरूले, त्यसलाई उनले सूत्रको रूपमा, श्लोकको रूपमा, मन्त्रका रूपमा निर्माण गरे, दिए संसारलाई, आफ्नो अनुभव संसारलाई दिए उनीहरूले। अनि त्यही अनुभवलाई यदि हामीले जान्ने प्रयास गर्यौं भने हामी त्यसलाई जान्न सक्दछौं, अन्यथा हामीलाई त्यसको कुनै प्रकारको जानकारी हामीलाई हुँदैन। र जबसम्म जीव ब्रह्म र प्रकृतिको बारेमा सही प्रकारको ज्ञान हामी प्राप्त गर्दैनौं तबसम्म हामी यी आस्तिक र नास्तिकताको द्वन्द्वमा सदैव फँसिरहन्छौं। यो उपदेश यो मन्त्रले गरेको छ त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अतः यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू:
4: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
3: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम:
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
4: हरेक दिन बिहान योग कार्यक्रम।
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
5: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
6: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
6: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, 1-4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
6: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
6: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
5: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
6: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98-48-44-0019।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: गते मंगलबार सेप्टेम्बर 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्थी तिथि ऋषि पञ्चमी।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई

0: यो जिम्मेवारी अर्थमन्त्री वागले पछि भारत जाने खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
1: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव, हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको,
1: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने, भारतद्वारा अफगानिस्तान पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित, आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
0: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रूपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाई छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 अर्ब 30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्र निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवावादीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
3: उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
1: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सीमादरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाण्डु जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनीको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
4: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलीमाको बाढीका कारणले असम्भव हो, होइन त्यो बिना हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
1: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा

0: राप्रपा संसदीय दलका स्वच्छता खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा
2: दाल चामल तरकारी किनेर लानुभएछ त उहाँहरूलाई क्यास दिन सक्छौ, पैसा दिन सक्छौ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वाग्ले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204। स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू। सम्पर्क नम्बर 98484-57875।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: टिकापुर नगरपालिका 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
7: टिकापुर नगरपालिका 5 जनहितमा जारी सन्देश।
8: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसको संक्रमणका कारण कोशीमा 2 महिनामै 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलाममा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ।

0: भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावाट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्र पृष्ठमा। यता भित्री पृष्ठमा कांग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समितेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ़ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
1: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिलै समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिलै ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जोन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत्र विक्षेत बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईंले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोड़िएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँ भन्दा 5000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छूटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढ़ाउने उल्लेख गरिएको छ। सुरूङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा भात मोटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने भात मोटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मोटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लड़ाको 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट संचालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट संचालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
1: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एशिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेश्वर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
0: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
1: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ। रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
1: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौं।
1: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
1: आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
0: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा
0: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने इसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटेकोशीवादी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लड़िरहेका छन् विस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, आईसीयूमा पसेर पनि लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै पनि लिए।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा गणेश उत्सव शुरू, प्रत्येक दिन पूजा आजा सहित विभिन्न कार्यक्रम गरिने। विनाशकारी रसुवा बाढ़ीको असर तीजमा पनि पर्यो, यस वर्षको तीज सामान्य तरिकाले मनाएको महिला दिदी बहिनीको भनाई। जानकी गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत, कार्यक्रम राम्रो भएको कृषकको भनाई। र टीकापुरमा जंगली हात्तीको आतंकका कारण स्थानीय नागरिक तरसित। अब खोज खबर विस्तारमा। टीकापुरमा गणेशोत्सव शुरू भएको छ। हिजोबाट टीकापुरको सामुदायिक रेडियो अगाडिको चोकमा शुरू भएको गणेशोत्सव असोज 9 गते समापन हुने आयोजकले बताएको छ। थप खबर सहकर्मी छपिलाल चौधरीबाट।
1: टीकापुरमा सोमबारदेखि गणेश उत्सव शुरू भएको छ। सोमबार गणेश उत्सवको एक कार्यक्रमका बीच टीकापुर नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष मोहन विकले उत्सवको उद्घाटन गर्नुभएको हो। कार्यक्रमको पूर्व सन्ध्यामा दिउँसो बाजागाजा सहित टीकापुर बजार परिक्रमा गरी मूर्ति स्थापना गरिएको हो। टीकापुर सेवा समितिका अध्यक्ष अमित टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष मोहन विक प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले टीकापुरमा गणेश उत्सवको लामो इतिहास रहेको र आगामी दिनमा यो कार्यक्रमलाई व्यवस्थित रूपले सञ्चालन गर्न आग्रह गर्दै वडाको तर्फबाट समितिलाई 1 लाख रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
2: गणेश उत्सव हामी विभिन्न फोरमहरूबाट प्रत्येक वर्ष मनाउँदै आएका छौँ। अहिले गणेश उत्सव टीकापुर नगरपालिकामा 3 वटा स्थानमा चाहिँ सञ्चालन रहेको छ। गणेश उत्सव भव्य सभ्य बनाउनका निम्ति विगतमा टीकापुर नगरपालिकाले चाहिँ यहाँहरूलाई आर्थिक सहयोग गर्दै आएको छ। यो वर्ष यहाँहरूको मागलाई मध्यनजर गर्दै गणेश उत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका निम्ति टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयले बजेट विनियोजन गरेको कुरा पनि यहाँहरूलाई जानकारी गराउँदै।
1: कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले धर्मले कसैलाई पनि विभेद नगरेको र धर्मले सबै नागरिकलाई सकारात्मक कुरा सिकाउने बताउँदै हिन्दू धर्म नेपालको हिमालय को काखबाट शुरू भएको बताउनुभयो।
3: हामी हिन्दू धर्मावलम्बीहरू इतिहास लेखकहरूले लेखेका छन् सिन्धु घाटी सभ्यताबाट हिन्दू शब्दको विकास भएको भनेर। वास्तवमा हिमालयको काखमा बस्ने मान्छेहरूलाई हिन्दू भन्दा रहेछन्। हिमालयको काखमा बस्ने मान्छेहरू नै हिन्दू हुन्, अर्थात् वैदिक सनातनको उद्गम थलो नेपाल हो।
1: कार्यक्रममा गणेश मूर्ति किन्न सहयोग गरे बापत टीकापुरका गोपाल कर्मी र हिमकर्ण कर्मीलाई दोसल्ला सहित सम्मान गरिएको छ भने कृष्ण जन्माष्टमीमा मटका फोहोर कार्यक्रमका विजेता खेमा भण्डारीले आफूले पुरस्कार स्वरूप पाएको साइकल बाफतको रकम रसुवा पीड़ितलाई सहयोग गरे बापत सम्मान गरिएको छ। कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य दीपक निसानी, सामुदायिक वन उपभोक्ता महासंघका सदस्य दीर्घ तिरुवा, रानी कर्णाली सामुदायिक वन टीकापुरका अध्यक्ष रमेश विक, नेपाल दलित जनउत्थान समाजका अध्यक्ष भोज बहादुर विक लगायतले बोल्नु भएको थियो। उत्सवमा साँझ बिहान आरतीसँगै पूजा र अन्य विविध कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ। उत्सव असोज 9 गतेसम्म सञ्चालन हुनेछ।
0: सहकर्मी छपिलाल चौधरी। अब बाँकी खबर। विनाशकारी रसुवा बाढ़ीको असर यस वर्षको तीजमा पनि परेको छ। भदौ 10 गते आएको बाढ़ीका कारण अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको तीज पर्व सामान्य रूपमा मनाएको दिदी बहिनीहरूले बताएका छन्। भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीको असर यस वर्षको हिन्दू नारीहरूको महान चाड हरितालिका तीजमा पनि पर्यो। अघिल्ला वर्षहरूमा तामझाम र रमझमका साथ मनाइने हरितालिका तीज पर्व यस वर्ष हिन्दू नारीहरूले सामान्य रूपमा मनाए। टीकापुर नगरपालिका वडा नम्बर 1 दुर्गानगर टोलकी लक्ष्मी रेग्मी।
4: यसपालिको तीज खासै रमाइलो छैन। देशमा यस्तो दुर्घटना भएको कारणले, नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यस्तो दुर्घटनामा मृत्यु भएको कारणले खासै रमाइलो छैन। हामीहरू आफ्नो धर्मकर्ममा आस्था राख्ने भएकोले अब व्रत पूजा मजाको लागि छ त्यही अनुसार तर पोहोर परार साल जस्तो रमाइलो तरिकाले रमझम भएर हामीले मनाएका छैनौं।
0: यस वर्षको तीजमा न धेरै नाचगान भए न त ठूला ठूला दर खाने कार्यक्रम नै भए। अघिल्ला वर्षहरूमा हिन्दू नारीहरूको महान चाडका रूपमा रहेको हरितालिका तीज पर्व आउनुभन्दा एक साता अगाडिदेखि नै गाउँ शहरमा तीजका भाकाहरू गुन्जिन्थे। गाउँघरमा चहल पहल पनि धेरै हुन्थ्यो तर यस वर्ष रसुवा बाढ़ीका कारण गाउँघर सुनसान भए भन्नुहुन्छ टिकापुरकी गीता ठकुल्ला।
5: नेपालीको तीजमा केही रमाइलो भइराखेको छैन। पहिला त गाउँघरमा पनि टोल टोलमै तीज बनाउन त अहिले त केही पनि छैन। बजारमा पनि चालचुल केही छैन। गाउँघरमा पनि अहिले सुनसान छ। अहिले बाढ़ीको जितले गर्दा सबै जनता दुखी छ।
0: टिकापुरकी लक्की शाह पनि अघिल्ला तीजहरूमा धेरै रमाउनुहुन्थ्यो, नयाँ नयाँ लुगा किन्नुहुन्थ्यो। तर रसुवा बाढ़ीका कारण उहाँले यस वर्ष न नयाँ लुगा कपडा किन्नुभयो न उहाँलाई रमाइलो नै भयो।
6: यो पालिको तीज बाढ़ी पीड़ितले गर्दा रमाइलो लागिरहेको छैन। पोहोर सालको तीजमा नयाँ नयाँ लुगा लायौं, यो सालको तीजमा लाएनौं, रमाइलो गर्थ्यौं। यो साल गाउँ घरमा पनि त्यस्तो चहल बहल केही छैन। सबजना आफ्नो घरमा छन्। रमाइलो पनि भएको छैन यो सालको तीजमा बाढ़ी पीड़ित। हाम्रो गाउँ घर पनि सुनसान छ।
0: अघिल्ला वर्षहरूमा तीजको समयमा टिकापुर बजारका विभिन्न ठाउँमा टेन्ट लगाएर महिला दिदीबहिनीहरूले दुई तीन दिनसम्म नाचगान गर्थे। त्यसले बजारमा पनि मानिसहरूको चहल पहल धेरै हुन्थ्यो। तर यस वर्ष बाढ़ीका कारण यस क्षेत्रका नागरिकहरू पनि बेपत्ता भएकाले तीज मनाउने कुनै औपचारिक कार्यक्रम नै भएनन्। बजार क्षेत्रमा कुनै औपचारिक कार्यक्रम नभएका कारण बजार नै सुनसान बन्यो। त्यसकारण पनि आफूले दुखी भएर यस वर्षको तीज मनायौं भन्नुहुन्छ टिकापुरकी पवित्र ढुङ्गाना।
7: अहिले त धेरै दुःख तरिकाले अब आफूले मनाइयो भनौँ। आफ्नै घर परिवार बसेर दर खाने कार्यक्रम पनि धेरै राम्रो भएन। टाढाको दिदी बहिनीहरूलाई पनि बोलाउने अवसर पाइएन। अब दुखी छौं सबैजना। यसपालि अब यो रसुवाको बाढ़ी पहिरोले गर्दा धेरै जनधनको क्षति भयो अनि धेरै जनाहरूको ज्यान गयो। तिनीहरूको सम्झनाले गर्दा सबैलाई त्यति रमझम भएन। बजारमा पनि रमझमको कुरा त्यस्तो केही नाचगान पनि भएन।
0: दिदी बहिनीहरूले धुमधामका साथ तीज मनाउनुको साटो रसुवा बाढ़ीमा परि घाइते भएकाहरूको स्वास्थ्य लाभ र मृतात्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
7: बाढ़ीमा पीड़ित हुनेलाई स्वास्थ्य लाभको कामना अनि मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं।
0: कैलालीको टिकापुर नगरपालिका वडा नम्बर दुईको सीतापुर क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मचाइरहेको छ। नजिकै रहेको खोटेना बोनाखानी सामुदायिक वनमा गाउँ बस्तीमा आउने हात्तीले धानबालीमा क्षति पुगाएको छ र जंगली हात्तीले रातिको समयमा बस्तीमा आएर आतंक मचाउन थालेपछि यहाँका नागरिकहरू त्रसित भएका छन्। जानकीमा सञ्चालन भएको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
8: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ। कसो कार्य छिटो नलाग्यो
11: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ? के भएको छ तँलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ? भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित गाउँबालीमा अनुदान कार्यक्रम गरेको गाउँपालिकाले बताएको छ। यस कार्यक्रमले कृषकलाई सहयोग गरेको कृषकहरूको भनाई छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: जानकी गाउँपालिकाले कृषिमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँबालीमा अनुदान पाएपछि कृषक पनि खुशी भएका छन्। जानकी गाउँपालिका वडा नम्बर 7 का फूलराम चौधरी।
2: किसान जस्तै अनुदान मिलत मतलब सहज मल जल लेना बीजन लेना सहज बेचे बाजी हम मूल्य किसान लाइ पैसी प्रदान से अब गाँव पालिका अब अनुदान देखो हमसे किसान सहज हुई।
1: फूलराम चौधरी जस्तै जानकी सात मकरी का वीरेन्द्र रोकाया पनि हरेक वर्ष गहुँ खेती गर्नुहुन्छ। वहाँले पनि पालिकाबाट उत्पादनमा आधारित अनुदान पाउनुभयो। पालिकाको यो कार्यक्रम कृषकको कृषि खेतीमा हौसला मिल्नुका साथै कृषि खेती गरेका कृषकले अनुदान पाएपछि राहत भएको बताउनुहुन्छ।
3: यो कार्यक्रम अझै पनि राम्रो हो। किसानलाई पनि यस्तै किसिमको अरू पनि चिज मिलोस्। गाउँपालिकाले दिन पोषणको पनि अलि राम्रो व्यवस्था गर्नु पर्यो। किसानलाई मर्का नपरोस् त्यस्तै किसिमको राम्रो होस्।
1: जानकी गाउँपालिका वडा नम्बर 8 भगरैयाका खुशीराम चौधरी पनि हरेक वर्ष गहुँ खेती गर्नुहुन्छ। उहाँ उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत पालिकाबाट पहिलो वर्ष 39,000 नगद सहयोग पाउनुभयो। उहाँ पालिकाले यसरी कृषकलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नु राम्रो भएको बताउनुहुन्छ। जानकी आठकै श्याम प्रसाद चौधरी पनि पालिकाबाट यस्तो खालको कार्यक्रम हुनु राम्रो भएको बताउनुहुन्छ।
4: महिन दिले रहे 10,800 खातामा डार दिले रहे त गइनु त टिकापुर मै भर्खर रहे नै अब पार्ना लगे भर्खर ठिकै भयो। किसान के लग मजेटो भयो। अब गाउँपालिका त थोर बहुत किसान त हाटकै जाइमा अब खारे पढाउ अब करबे नै करबी त कहाँ से मिली ना अब करबी मेहनत करबी लगानी लगेबी त गाउँपालिका ध्यान रहे फसल त बढिए देने रहे।
1: जानकी गाउँपालिकाले आर्थिक वर्ष 2079-80 देखि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। पालिकाले पहिलो वर्ष प्रदेश सरकारको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन विधि 2077 अनुसार कृषकलाई अनुदान प्रदान गरेको थियो भने पछिल्लो दुई वर्ष पालिकाले आफ्नै कार्यविधि निर्माण गरी प्रतिफलमा आधारित अनुदान कार्यक्रम सञ्चालन विधि 2081 अनुसार कृषकको वर्गीकरणको आधारमा कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ। जानकी गाउँपालिकाका कृषि शाखाका प्रमुख लालवीर चौधरी।
5: जानकी गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम जुन सञ्चालन गरेको छ यो चाहिँ हामीले आर्थिक वर्ष 2079-80 सालदेखि सञ्चालन गर्दै हालसम्म पनि गरिरहेको अवस्था छ। मेयरले कृषकलाई चाहिँ उहाँहरूको खाता नम्बर माग्छौ र उत्पादनको आधारमा उहाँहरूलाई प्रति केजीका आधारमा उहाँहरूलाई चाहिँ अनुदान रकम प्रभाव गर्ने गरेका छौँ। सुरुमा सञ्चालन गर्दाखेरि आर्थिक वर्ष 79-80 र 80-81 चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि 2077 अनुसार प्रदेश सरकारले निकालेको कार्यविधिको आधारमा चाहिँ हामीहरूले प्रति केजी 7 रुपियाँको दरले सम्पूर्ण किसानहरूलाई 7 रुपियाँको दरले चाहिँ अनुदान रकम प्रवाह गरेको थियो भनेपछि अहिले चाहिँ यो विगत दुई वर्षदेखि जानकी गाउँपालिकाले आफै कार्य तयार गरेर 2081 हामीले कृषकको वर्गीकरणको आधारमा साना कृषक मझौला कृषक र ठूला कृषक गरेर
1: जानकी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म किसानलाई 49,05,858 रुपियाँ अनुदान बाँडिसकेको छ। गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि कार्यमा प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक देखिन्छ।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। अहिले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कैलालीमा प्रदेश सरकारको मापदण्ड अनुसार दर्ता भएका स्तरीय होटलले अब राति 12 बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। यसअघि होटल तथा व्यवसायी राति 10 बजे भित्र बन्द गर्नुपर्ने व्यवस्था रहेकोमा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बीच भएको छलफलपछि स्तरीय होटलका लागि सञ्चालन समय 2 घण्टा थप गर्ने सहमति भएको हो। नयाँ व्यवस्था अनुसार प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति 12 बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। होटल व्यवसाय संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब 100 रहेको छ। सम्झौता पत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसाय संघ कैलालीका अध्यक्ष केशव पाण्डेले हस्ताक्षर गर्नुभएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-43-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै।
9: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रडगैया झोला उद्योग, मुनुवा रोड टीकापुर कैलाली, संचालक रामप्रसाद चौधरी।
10: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
11: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
12: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
10: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। सड़क डिभिजन कार्यालय बैतडीले तोकिएको म्यादभित्र काम सम्पन्न नगर्ने 10 निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपाड़ी तथा खोटपे चैनपुर लगायत राजमार्ग अन्तर्गतका सड़क निर्माण स्तरोन्नति र मर्मत सम्बन्धी ठेक्का रद्द गरेको डिभिजन प्रमुख किरण सुवेदीले बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 को दफा 59(7) तथा ठेक्का सम्झौतामा रहेको सामान्य शर्त बमोजिम सम्झौता अन्त्य गरिएको डिभिजन कार्यालयले जनाएको छ। ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली 2064 को नियम 141 बमोजिम कालो सूचीमा राख्न सिफारिश गरिने कार्यालयले जनाएको छ। यस्तै सम्बन्धित निर्माण व्यवसायीको कार्य सम्पादन, जमानत र अग्रिम भुक्तानी बापतको धरोडी समेत जफत गरिने सूचनामा उल्लेख छ। कार्यालयले स्वीकार्य रूपमा सम्पन्न भइसकेका कामको वित्तीय फरफारका लागि सम्बन्धित निर्माण व्यवसायीलाई 15 दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए कार्यालयका प्राविधिकबाट नाप जाँच गरी वित्तीय फरफारको प्रक्रिया अगाडि बढ़ाइने पनि डिभिजन प्रमुख सुवेदीको भनाई छ। खोज खबरमा अब पालो जनावाजको यस वर्षको हरितालिका तीज सम्पन्न भएको छ। आजको जनावाजमा हामीले यस वर्षको तीज कसरी मनाउनुभयो भनी केही महिलाहरूलाई सोधेका छौं।
14: मेरो नाम गंगा खनाल। तीज प्रोग्राममा पहिले जस्तो रमाइलो भएन। साथीहरूसँग भेटघाट गरेर बिहान उठेर नुहाई धुवाई गर्यो, पूजा गर्यो। महिला दिदी बहिनीहरूसँग भेटघाट गरेर रमाइलोसँग नाचगान गर्न पाएन। बाढ़ी पीड़ितको कारणले धेरै घटनाहरू घटेको कारणले यहाँ धेरै रमाइलो भइरहेन।
15: मेरो नाम उर्मिला शाह, दुर्गा देवी टोल विकास संस्थाको अध्यक्ष। 2082 साल असोज 9 गते यसको शिला हालेका थियौं। गोरेस मन्दिरको दुर्गा नगर टोल, उपहार टोल, दुर्गा देवी टोल मिलेर 29 गते चौथी भएको हुनाले हामीले पछिता आज गरेर मरे पनि बाँचे पनि मान्छेले हाँस्नै पर्छ भन्छन्। अब हाँस्नै पर्यो, बोल्नै पर्यो सबैले। भोटे कोसीको लाग्दा त हामी सबै सम्पूर्ण दुखी छौ। यो मन्दिरको प्रतिष्ठा गर्दाखेरि सबै कलश यता हुँदाखेरि एकमूल रमाइलो पनि भएर वर्ष दिनको हरितालिका तीजको हामीलाई खासै रमाइलो लागेन। हामीले गरेका पनि छैनौ र हामीलाई रमाइलो पनि लागेन। एउटा बाढ़ी पीड़ितको दुःख देखेर त्यो दुःख पीड़ा हाम्रै हो, हाम्रै दिदी बहिनी हो, हामी नै परेका हौ, हामी नै दुखी हो भनेर हाम्रो पनि मन दुखेको छ। उहाँहरूको स्वास्थ्यलाई धेरै धेरै सुधार आओस्। अब गुम्नेहरूलाई हार्दिक श्रद्धाञ्जली।
16: मेरो नाम डम्मारा टिमिल्सिना। कलश यात्रा गर्यौं, यसपालि तीज नुहाई धुवाई गरेर पूजा गर्यौं। भोटे कोसीको बाढ़ी पीड़ितको कारणले यो पालि खासै रमाइलो भएन।
17: मनसरा साई हो, बिहान नुहाई धुवाई मा बहिनी सबै जम्मा भयो, राम्रो भयो तीज।
18: मेरो नाम कृष्ण कुमारी उपाध्याय, तिमी रेग्मी हो। मेरो स्वरमा बाढ़ी आयो भने त्यो पोसलको जस्तो तीज पनि मनाइएन, बनाऊ हल्का फुल्का भयो। बिहान उठ्यो, कलश यात्रा गरियो, कलश यात्राबाट मन्दिरमा मूर्ति पनि भित्रायो, सबै थिङ गरियो। तर तीज चाहिँ पोसलको जस्तो भएन, मनमा त्यस्तो हर्ष कहिले भएन। सबै महिला दिदी बहिनी एक हुन्थ्यौ, मजाले तीज मनाउँथ्यौ। अहिले बाढ़ी पीड़ितको गर्दा महिला दिदी बहिनी पनि एकजुट भए छैन।
0: यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुरमा गणेश उत्सव शुरू, प्रत्येक दिन पूजा आजा सहित विभिन्न कार्यक्रम गरिने। विनाशकारी रसुवा बाढ़ीको असर तीजमा पनि पर्यो, यस वर्षको तीज सामान्य तरिकाले मनाएको महिला दिदी बहिनीको भनाई। जानकी गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत, कार्यक्रम राम्रो भएको कृषकको भनाई। र टीकापुरमा जंगली हात्तीको आक्रमण आतंकका कारण स्थानीय नागरिक त्रसित। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 30 गते मंगलबार, तदनुसार सेप्टेम्बर 15 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ काम समात्ने अब उत्सव बढ्नेछ, आमदानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। वृष राशि हुनेहरूको लागि धेरै समयदेखि रोकिएको योजना फेरि चलायमान हुनेछ, कारोबारमा विश्वासिलो व्यक्तिसँग भेट हुनेछ। मिथुन राशि हुनेहरूको लागि कुराकानीबाट एउटा जटिल विषय सहज बन्नेछ, कामको सिलसिलामा नयाँ व्यक्तिसँग परिचय हुनेछ। कर्कट राशि हुनेहरूको लागि आफ्ना मानिसको आवश्यकतामा ध्यान जानेछ, घरमा सानो जमघट वा भेटघाटको वातावरण बन्न सक्छ। सिंह राशि हुनेहरूको लागि जिम्मेवारी सम्हाल्दा अरूको सहयोग प्राप्त हुनेछ, व्यवसायमा आफ्नो नाम र विश्वास जोगाउने अवसर छ। कन्या राशि हुनेहरूको लागि व्यवस्थित ढंगले अघि बढ्दा दिन सहज हुनेछ, कामको नयाँ तरिका सिक्ने मौका पाइनेछ। तुला राशि हुनेहरूको लागि मिलनसार व्यवहारले नयाँ सम्बन्ध जोड्नेछ, कसैसँग भएको पुरानो असमझदारी हट्नेछ। वृश्चिक राशि हुनेहरूको लागि धन सम्बन्धी निर्णय गर्दा गोप्य विवरण बाहिर नदिनुहोला, काममा तपाईको सूझबूझको प्रशंसा हुनेछ। धनुराशि हुनेहरूको लागि नयाँ ठाउँ जाने अवसरले उत्साह थप्नेछ, यात्रासँग जोडिएको काम पूरा गर्न सकिनेछ। मकर राशि हुनेहरूको लागि धैर्यपूर्वक गरेको मेहनतको नतिजा देखिन थाल्नेछ, आर्थिक पक्षमा दीर्घकालीन योजना बनाउन राम्रो समय रहेको छ। कुम्भ राशि हुनेहरूको लागि नयाँ विचारले काम गर्ने शैली परिवर्तन गराउन सक्छ, प्रविधिसँग सम्बन्धित काममा सहजता मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सेवामूलक काममा सहभागी हुने अवसर मिल्नेछ, खर्चको विषयमा भावना भन्दा आवश्यकता हेर्नुहोला, कला वा संगीतले मनलाई शान्ति बनाउनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091551255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशन पछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे संवाद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने एकलग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त हजुरलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
3: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
3: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
4: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
3: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
5: विश्वास र रोजाई अब एउटै ठाउँमा।
4: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडी पुरानो एनसेल डिलरमा, संचालक उत्सव साहु, सम्पर्क नम्बर 98-48-43-32-41।

0: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू:
1: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
0: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम:
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
1: हरेक दिन बिहान योग कार्यक्रम।
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति: टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89 213, इमेल ocmcTikapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
3: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
2: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरोकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बालपोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अहिले यहाँ चाहिँ बस्नु भएको कति भयो? अस्ति बाढी आइदिए है बस्नु भएको। घर चाहिँ? घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन?
3: छैन।
2: कलेजबाट आउँदा त खालि गानै छैन तल त। ए, तल गानै छैन, हेर्नै गएको छैन। किन के हेर्नु घरै छैन? कस्तो भयो त भनेर हेर्न मन लाग्यो। अनि घरै जाऊ एकछिन, के हेर्नु मन लाग्यो? आधा आफू जन्मेको होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन। कता फर्क थियो घर? घर बिचमा थियो, दुईवटा होलाको अलि बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो। केही पनि झन्ने त केही पनि झिक्ने भएन नि त। हाम्रो सबै ठिक हुन्छ, घरको त सबैजना सेफ हुन्छ। अनि उता बेत्रावती के अरे ढुङ्गे भन्दा उता भने चाहिँ कस्तो बाटै छैन नि त। अहिले कसरी आउनु कलेज जाने? उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो। हामी चाहिँ यता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाकोट निक्लेर
4: उतै उतै उनीहरूले स्कुलबाटै कलेजबाटै माथि गएको थिएँ हिँडेर।
2: हजुर,
4: कति हिँड्नु पऱ्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा हिँड्यौँ।
4: 6 घन्टा हिँडेर आउनु,
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयौँ। 10-15 जना थियौँ हामी साथीहरू।
4: अनि अब आफ्नो गाउँ त नजोरे भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो
4: हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गऱ्यो हतार?
2: घरमा फोन लागेको थिएन त्यति बेला, नेटवर्क थिएन नि त। हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो, पछि यतै आइसके भनेर।
4: त्यति बेला के आयो? अब मेरो घरमा के भयो होला भन्दै त भयो होला,
2: घर बगाइस भन्ने लाग्यो किनकि धेरै ठुलो आयो नि त उताको। त्यत्रो त्यो यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो।
4: अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त
2: एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो। अनि ढुक्क भयो,
4: एकचोटि कुरा चाहिँ भयो। कसरी कुरा गर्नुहुन्थ्यो?
2: लाग्यो फोन बल्ल बल्ल, नेटवर्क नआएर यताउता गरेपछि लाग्यो।
4: कति बेर पछि?
2: लगभग 1 घन्टा भयो।
4: 1 घन्टाको समयसम्म त डर भयो होला। के भन्छ त्यति बेला मनमा?
2: के हुनु, ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो।
4: तर मम्मी बुवा के हुनुहुन्छ, कस्तो हुन्छ,
2: सेफ हुनुहुन्छ कि हुँदैन भनेर सबैजना सेफ हुनु हुन्छ भन्नुभयो। अनि
4: त्यो बेला 1 घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भनेर। अनि 1 घन्टापछि थाहा हुँदा कस्तो लाग्यो त्यति बेला?
2: खुसी लाग्यो।
4: कतिजनाको त हुनुहुन्न नि त, बग्यो सबैजना?
2: धेरैजनाको हुनु।
4: अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
2: अहिले नि नराम्रै लाग्छ, अब आफ्नै अगाडि देखा भएर होला भिडियोहरू हेर्दा चाहिँ मलाई त्यस्तो केही पनि लाग्यो।
3: सबै आफ्नै अगाडि देखियो नि त.
4: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त.
3: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लाग्छ नराम्रो लाग्छ.
4: त्यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो.
3: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ. भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जन्मिनु भएको आइरहेको छ. त्यस्तो देख्दा चाहिँ धेरै राम्रो लागिरहेको छ.
4: यहाँको बसाइ चाहिँ कस्तो छ?
3: बसाइ अब ठिकै छ. अब काहीँ नबस्नु भएन हो, अलिक बस्न पाएँ. अब गाह्रो त गाह्रै
4: नै. कस्तो छ व्यवस्था?
3: सुत्ने हामी म्याटमा सुतिर हो उता. अहिले अहिले जस्नाहरू पनि दिनुभएको छ. ठिकै छ.
4: अनि जस्नाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
3: हजुर,
4: लामखुट्टे
3: लाग्छ अलिअलि. अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ. गाह्रै छ.
4: सुत्नु लाग्छ नि लाग्दैन? सुत्नु लाग्छ
3: लाग्छ.
4: कतिजना छ कोठामा तपाईँहरूको? अब
3: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो. सबैजना सुत्नु धेरैजना हुनुहुन्छ.
4: अरू सुत्नु
3: हजुर
4: स्कुलको प्यासेजमा
3: होइन, आयुर्वेदिक
4: ए आयो
3: हजुर
4: प्यासेजमा सुत्ने गराएको छ.
3: त्यहाँनिर त्यस्तै त हो. अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त. अनि रुममा सुत्नु मिलेन नि त.
4: प्यासेजमा सुत्ने गराएको
3: सबैजना त्यही हो हजुर.
4: प्यासेजमा भित्रको
3: हजुर
4: तपाईँहरू पनि
3: सबैजना.
4: अनि निन्द्रा लाग्छ?
3: अनि निन्द्रा त लाग्दैन. केही गर्नु अरू केही उपाय पनि छैन.
4: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
3: है धेरैजना हुनुहुन्छ. गर्ने त होइन, अहिलेसम्म जस्तो
4: अहिले सम्झ्दाखेरि जना होला भन्ने
3: हुनुहुन्छ होला. अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ. 10-20 जना, 25 जना, 100 जना.
4: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ? बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
3: फ्यामिली मिलेर
4: लहरै हुन्छ कि अलिक फरक फरक?
3: लहरै हुन्छ.
4: लहरै हुन्छ. डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले? कि
3: अब डर त लागिहाल्छ नि. अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ.
4: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
3: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै.
4: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो भने चाहिँ भन्ने जस्तो?
3: यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन. अब अरू लुगाहरू खानेकुराहरू बिरहनु भएको छ नि त. अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भइदिए
4: सेपरेट भयो हुन्थ्यो
3: हजुर.
4: अब कहिलेसम्म यसरी बस्ने?
3: खै अब बस्ने ठेगा नभए त्यही हो.
4: अब छिट्टै मिलाउला, व्यवस्थापन गर्ला भन्ने त आशा होला.
3: आशा छ, अब गर्नुहुन्छ होला बिस्तारी. सबै मिलाउनु पर्यो, टाइम त लागिहाल्छ.
4: तपाईँ के भन्नुहुन्छ सरकारलाई चाहिँ? अब
3: सरकारलाई अब हामीलाई बस्ने ठाउँ चाहिँ छिट्टै मिलाइदिनु भन्ने चाहन्छ. त्यही हो.
4: किन छिट्टै मिलाउनु?
3: अब बस्न अलिक सेफ हुन्छ नि त. आफूलाई डर हुँदैन मनमा. अलिक बस्ने ठाउँ भयो भने आनन्दसँग सुत्नु भयो भने पाइन्छ नि त. त्यही भएर
4: राति कति बजी खेदाउने गरेर
3: खै थाहै हुँदैन. अब निन्द्रा लाग्दैन. अब यस्तो भइरह सबैजना हुनुहुन्छ सँगै. अब त्यस्तोमा सुन्न अलि हुने हुन्छ.
4: घरको आफ्नो कोठा याद
3: आउँछ. डर लाग्छ पनि
4: के होला भन्नु.
3: अब राति के कोही अब चोर सोर आएर केही गरिदियो भने नि अब हुन्छ नि त.
4: गेट त लाग्छ होला,
3: गेट त लगाउँछ.
4: तर त्यत्रो मान्छे
3: अब कस्तो के भयो सम्झना यस्तो खराब.
4: खानपान चाहिँ कस्तो छ यहाँको? अब
3: खानपान त राम्रो दिइरहनु भएको छ.
4: राम्रो भन्नाले कस्तो कस्तो छ? कतिचोटि भात दिनुहुन्छ, कतिचोटि दाल तरकारी के छ?
3: खाना बिहान दिनुहुन्छ, खाजा पनि दिनुहुन्छ दिउँसो, अनि बेलुका पनि खाना दिनुहुन्छ.
4: के हुन्छ खानामा चाहिँ?
3: खानामा तरकारी दाल भात सबै हुन्छ.
4: तरकारी कस्तो खालको?
3: तरकारी मिठो हुन्छ.
4: होइन अब कस्तो खालको तरकारी पाक्छ? के खालको पाक्छ? कि दिन सेम हुन्छ कि
3: फरक फरक पनि हुन्छ. अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला. अब हामीले पनि
4: खाजा चाहिँ
3: खाजा मोमोहरू त्यस्तै त्यस्तै चाउमिनहरू बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ.
4: स्वास्थ्यमा केही समस्या भएको छ?
3: छैन
4: सबै महिनाबारे हुँदाखेरि सेनिटरी प्याडहरू यहाँ दिनुभएको छ?
3: प्याडहरू दिनुभएको छ. त
4: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन?
3: छैन, त्यस्तो मात्रै गाह्रो भयो.
4: खानपानमा केही कम्प्लेन छैन के चाहिँ खानेकुरा आफ्नो घरको मिस गरिरहेको छ
3: घरमा त सबैले अब आफ्नो घरमा पकाइरहेको जस्तो हुँदैन यत्रो धेरैजनालाई पकाउनु भएको आफ्नै घर बसिरहेको जस्तो त हुँदै हुँदैन माछा मासु खाँदै खान्छु यहाँ यहाँ आएर मैले खाएर
4: कति दिन छ दिन भइसक्यो सात दिन भइसक्यो हजुर के भन्नुहुन्छ माछा मासु खुवाउँदैन नि
3: है सोधेको छैन अब यति दिइरहनु भए त्यही ठुलो
4: घरमा चाहिँ जस्तो अब दुध माछा मासु अन्डा केरालुडी यताउति सबै खाने गराएको थियो होला या चाहिँ के छ भन्न खोज्दै
3: होइन त्यस्तो दुधहरू खाने गरेको छैन मलाई मिठो लाग्थेन
4: मोमो चाउमिन मन पर्ने
3: हो मोमो चाउमिन मन पर्ने हो अब दिइरहनु भएको छ त्यो पनि
4: अब त दिक्क लाग्नु थाल्थ्यो होला
3: होइन
4: छ दिन सात दिन भइसक्यो खाएको
3: अब त्यही भयो नि खानु पाए चाहिँ ठिकै लागेको छ
4: केही त सोध्नु हजुरलाई सर
5: मेरो नाम सहिला दाहाल हो म चाहिँ आठ क्लासमा संस्कृत सेकेन्डरी स्कुलमा पढ्छु अनि म चाहिँ देवीघाटमा बस्छु होइन त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन अनि खाना खाना चाहिँ नजिक मेरो घर थियो अनि म चाहिँ खाना खानालाई भनेर घरमै आउँथेँ होइन अनि खाना खाएँ मैले होइन अनि साथीहरू पनि हुन्छ नि त अनि खाना खाएँ अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बारी आयो भाग्नुहोस् भन्नुहोस् भन्नुहुन्छ होइन मैले चाहिँ विश्वास गरेन कि पहिला सानै आउँछ भन्थ्यो नि अनि फेरि स्कुलै बिदा हो भनेर हल्ला भयो त्यहाँको सानो सानो भाइ बहिनीहरूले अब दिदी स्कुल दिँदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन अनि मैले आतिरै घर गएँ अनि अनि घर गएर फेरि मैले अब भागम भागम सबैजना भागिरहनु भएको छ माथि माथि पिपलटारतिर जानुभएको छ भनेको अनि त्यस्तो धेरै पटाउनु भएन अनि फेरि पछि सानै आउँछ बारी भन्ठानु भयो अनि फेरि पछि त हल्लै आइहाल्यो अनि पुरा केही झिक्नाले पनि भ्याएन हामीले होइन अनि हामी चाहिँ भाग्यौँ मजाले भ्याएको भाग्यौँ भाग्यौँ भाग्यौँ केही झिक्न नि भ्याएन अब हामी सम्पत्तिहरू सबै छोड्यौँ पछाडि नै बारीमा छोड्यौँ होइन भाग्यौँ भाग्यौँ भागौँ अनि आफ्नो जान जोगायौँ
4: घरमा तपाईँ जाँदाखेरि तपाईँले घरमा मनगुवालाई भन्नुभएको
5: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्थ्यो हाम्रो पसल छ त्यही पसल उठाउनु जानुभएको थियो घरमा चाहिँ आमा मात्रै हुनुहुन्थ्यो अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो अनि पछि त ठुलै आयो अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो अब भाग्नुपर्छ भने अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो अब घरको याद आइरहेको छ बुक कपीहरू घरमा चाहिँ त्यस्तो सबै बगायो अब केही सामानहरू नि केही झिक्न भ्याएन पुरा एक्कासी आयो बाढी अनि सबै घरहरू नि बगायो केही पनि झिक्न भ्याएन हामीले सबै भिज्यो गयो घरै बगायो अब किताबहरूको त के कुरा गर्नु स्कुलको ब्याग किताबहरू नोट कपीहरू पुरा के पनि छैन घरै छैन यो यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन घरमै भागिहाल्नुपर्छ केही जोखिम मोल्नु हुँदैन कि हेको राम्रो छ राहतहरू ल्याउनुहुन्छ पार्नुहुन्छ तर तर जसलाई चाहिँ धेरै राहतको आवश्यक छ उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ अरूहरूले चाहिँ धेरै लिनु भन्छु
4: अरूहरू भन्नाले
5: अरूहरू जस्तै कि कसैको त घरभित्र बाढी मात्रै पसा हुन्छ कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन अनि घर नबगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ त्यो बोरा बोरा लिएर गइरहनु भएको थियो खानपानी राम्रै छ समयमा दिनुभएको छ टन्न पुग्ने दिनुभएको छ राम्रै छ यताको खानपान चाहिँ अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलिक राम्रो हुन्थ्यो व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त
4: ए अब पछिसम्म बस्ने सधैँ बस्नेलाई घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने
5: अब अन्त्य होस् भन्ने अब त्यहाँबाट त आफै मरिसी अब त्यहाँ बस्नलाई छुट्टी खालको डर हुन्छ मनमा त्यस्तो बाढी आयो होइन अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस् अनि खानपानहरूको अब केही झिक्न भ्याएन अनि पुरा सरकारले नै हो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई
4: अनि पढ्नु चाहिँ पर्दैन
5: पढ्नु नि पर्छ
4: पढ्नलाई चाहिँ के होस् अब
5: पढ्नलाई अब के होस् व्यवस्था होस् अलि राम्रो
4: किताब खाती पनि छैन सुविधा पनि छैन अब कहिलेदेखि पढ्न पाए हुन्छ जस्तो लागेको छ
5: चाँडै भन्दा चाँडै पढ्न पाए हुन्थ्यो किनकि एक्जाम पनि नजिक आएपछि अब बारीले सबै कुरा बगाइसक्यो नि त त्यही भएर अलिक एक्जाम चाहिँ अलिक परे सारिदिन पाए हुन्थ्यो क्या
4: सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ
5: हामीलाई चाहिँ बासस्थान चाहियो होइन हामीले जसरी पढ्न पाउनु पर्यो छिटोभन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बारीले
4: हजुर के भयो भने पढ्नुहुन्छ
5: के भयो भने पढ्नुहुन्छ राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पऱ्यो नि त त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पऱ्यो आफ्नो व्यवस्था पुरा पक्का हुन पऱ्यो अनि स्कुल जाने अनि पढ्ने
2: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन, डर लाग्दैन स्कुल गएर पढ्न,
5: अब त्यस्तो डर चाहिँ लाग्दैन होला।
2: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ? मम्मी बुवा
5: मम्मी बुवाहरूलाई अब के भन्नु, ए
2: के भन्नुहुन्छ अहिले चाहिँ?
5: अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त
2: भन्नुहुन्छ मम्बुवाले। अनि तपाईँलाई के लाग्छ?
5: अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त।
2: अब आफू पढ्ने, ठुलो मान्छे बन्ने, पैसा कमाउने, होइन के भन्ने सपना?
5: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने त्यस्तै।
2: अनि घर बनाउने?
5: अब घर नि बनाउनु त पर्यो नि होइन।
2: तपाईँहरूलाई चाहिने सामान छ नि, किशोर किशोरलाई चाहिने, महिनावारीहरूलाई चाहिने, अरू बेला चाहिने कुराहरू दिएको छ क्या?
5: प्याडहरू दिनुभएको छ, कपीहरू नै दिनुभएको थियो अरे। म चाहिँ मामा घर गएको थिएँ।
0: नुवाकोट पुग्नुभएका सीआईएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौं। बाढ़ीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
6: बालबालिका भन्ने बित्तिकै एउटा जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुगे, दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सँगिनी सबैलाई हामीले घर भनेर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेका छन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
0: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
6: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ, एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ एक। दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन, यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन एक। अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीड़ित हुनुहुन्छ, जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेको छ। यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि चाहिँ के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
0: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकालाई के चाहिएको छ पोसिलो कुराहरूदेखि ती कुराहरू, अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन, त्यो
6: हजुर
0: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ?
6: वास्तवमा यी कुराहरू किन हुन्छन् त भन्दा चाहिँ म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि चाहिँ हामीले नेपालीले चाहिँ विपत्ति पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो। विपत्ति पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के, न्यूनतम मापदण्डहरू के हुन्, के कुरा पालन गर्नुपर्छ, के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने, के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ, न त्यो स्थानीय सरकारसँग छ, न हामी सर्वसाधारण जनता नै सचेत छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ जो बिग्रिँदैन तुरन्त त्यही कुराहरू लैजान चलन छ, त्यो तत्कालको लागि चाहिँ ठिक हो तर 72 घण्टापछि छिटो उपयुक्त होइन। फेरि
0: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
6: यही बेलामा अब हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ, अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
0: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
6: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ, अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
0: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
6: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेको छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
1: बाढीपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ।
0: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रहलाद ढकाल। साथी लीलप्रकाश सन्ली उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नु भएको छ।
7: र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई, र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको स्पेसल्ली बच्चाहरूलाई हाइजिनको साबुनको सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको मास्कको त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ, होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ। र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबाल शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपालमा, तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी अपिल जान्छ सरकारले भन्नु पर्यो
8: भनेको त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
7: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिक संगठन जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
8: संघीय सरकार अथवा
7: सरकारबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ। त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो तपाईँको क्षेत्र कुन हो यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन्, तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्, मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन्, नुडल खान मन लाग्यो नुडल खान्छन्। नुडलमा चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको अब बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएको छ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ।
8: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
7: स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है, अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।
1: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले भीषण बाढीले पुर्याएको क्षति र त्यसले बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि यो समयमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्यौं। आजको विषयवस्तु तपाईलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
0: तपाईले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिदै म सन्तोषी रावल
0: अनि म दीपक आचार्य पनि बिदा हुन्छौ। नमस्कार।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98484557875।
3: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 091560095 ओ मोबाइल नम्बर 98842473।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टीकापुर कैलाली, सञ्चालक दुर्ब सुनार।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584809213, इमेल ocmcticapur@gmail.com।

0: सरसफाई शाखा टिकापुर कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएफ प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72।
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ, सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।
6: चियाको होटल खोलौलापुर।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा।
6: उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको प्रत्येक शनिबार
6: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: बाह्र लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: ओहो मेयर साहब नमस्कार है।
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
8: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9886800008 र 9825677772।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
6: यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टिकापुर एक कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: आरएनला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पाउन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै तानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6473 र 98-1468-0204।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
8: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
9: ए, त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 484 48 673 र 98 1468 0204।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टिकापुर, कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
2: दाजु,
3: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 9866727790।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmcticapur@gmail.com।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खुल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।

0: ट्रेक्टर्स टीकापुर नगरपालिका कार्यालयको पछाडी पुरानो एनसेल डिलरमा संचालक उत्सव साहू सम्पर्क नम्बर 9848443241। ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
2: ओहो मेयर साहब, नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
1: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98117738।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू।
4: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
3: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
4: हरेक दिन बिहान योग कार्यक्रम।
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।

0: गंगा जमुना
1: माझी उदा आम्ही धुई ठेवणी गंगा जमुना
0: कैले चाही भयो

ਕੀ ਛੇ ਕਾਮ ਵਾਲੀ ਕਾ।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
3: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
2: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
3: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
2: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एक पटक अवश्य पुगाउन।
3: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
2: तीजको उमङ्ग, नयाँ पहिरनको रंग, पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई?
2: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुबत मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
5: दिदी, तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
6: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
7: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
6: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
7: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
6: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
7: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
6: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
7: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98844400019।

0: उहाँ आपन अनुहार बिगर्थे घर से बाहर नहीं निकलथु।
1: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तवई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
0: ए हो दादू अपन अनुहार बिगर के परेशान रहूं तब तो मैं अब भी जाय।
2: याद करबी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुस्ता रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846477417।
4: हरितालिका तीज 2083 तथा थारू समुदाय के महान पर्व अटवारी के सुखद अवसर में समस्त अवदावासी दादू भैया और दीदी भैया हुकन म सुख शांति समृद्धि एवं सुस्वास्थ्य के हार्दिक मंगलमय शुभकामना व्यक्त करती। जानकी गाउँपालिका वडा नंबर 5 के कार्यालय अमौरा कैलाली।
5: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
7: बेसरी टाउको दुख्ने
6: उच्च ज्वरो आउने बेहोस हुने
7: घाँटी अररो कडा हुने
6: कम्पन हुने
7: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैं झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
8: स्वास्थ्य कार्यालय कैलाली।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चप्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।

जैनहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगल सूत्र, बाला, औठी, चाप्खी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638387।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुल मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज भाद्र शुक्ल पञ्चमी ऋषि पञ्चमी पर्व मनाइँदै टीकापुरमा गणेश उत्सव शुरू। प्रत्येक दिन पूजा आजा सहित विभिन्न कार्यक्रम गरिने। भोटेकोशी बाढ़ीबाट सुदूरपश्चिमका 71 जना सम्पर्कमा आए, 143 अझै सम्पर्कविहीन। र आज देशका केही स्थानमा वर्षा हुने। अब मध्याह्न खबर विस्तारमा। ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। यस वर्ष चौथी तिथि व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नान लगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ। हरितालिका तीजको व्रत एवं पूजा आजा महिला पुरूष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्रा डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। महिलामा रजस्वलाका समयमा छाइछु लगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। नारीलाई रजस्वलाको प्रथम दिन चाण्डालनी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। यसै कारण आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो। यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वरिष्ठ, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। महिलाको रजस्वला सहित जोड़िएको ऋषि पञ्चमीका विषयमा एउटा किम्वदन्ती पनि प्रचलित छ। प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई 3 टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नु पर्यो। यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो। इन्द्रको ब्रह्मा हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोगाई गरी भोग गराई, बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फर्काइदिनुभयो। यसै कारण उब्जनी नहुने उसर भूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात फिज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले बताउनुभयो। रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो। रज भनेको फोहोर हो जुन महिलामा मासिक धर्मका रूपमा निस्कन्छ। यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ। यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड़ दिनुभयो। आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका उमा अन्न सामा, काँगुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक बस्नुपर्ने व्रत विधि छ। यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड़ लाग्ने गर्छ। यहाँ महिला भक्तजनले अरुन्धती सहित सप्त ऋषिको पूजा लगाउने गर्छन्। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा आराधना गर्ने गरेका छन्। रामरोशन विकास केन्द्र टीकापुरले आफ्नो प्रथम साधारण सभाको अवसरमा टीकापुरमा घाँसे मेला कार्यक्रम आयोजना गर्ने भएको छ। विकास केन्द्रले मंगलबार आज पत्रकार सम्मेलन गर्दै साधारण सभाको उद्घाटन सहित असोज 1 गते टीकापुरमा घाँसे मेलाको आयोजना गरिने जानकारी दिएको छ। रामरोशन विकास केन्द्रका अध्यक्ष दिनेश कुमार शाहले रामरोशन विकास केन्द्रको संस्कृति संरक्षण गर्ने उद्देश्य पनि रहेकोले आज असोज 1 गते साधारण सभाको उद्घाटन सहित मेलाको आयोजना गरिएको जानकारी दिनुभयो। टीकापुरको खुला मंचमा आयोजना हुने घाँसे मेला तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा हुने भएकाले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध समेत गर्नुभएको छ। साधारण सभाको उद्घाटनपछि दिनभरि घाँसे मेलाको आयोजना गरिने र त्यसमा न्याउल्या भूम पञ्चेबाजा प्रदर्शन लगायतका कार्यक्रम राखिएको पनि अध्यक्ष शाहले जानकारी दिनुभयो। घाँसे मेला र साधारण सभाको सबै तयारी पूरा भएको अध्यक्ष शाहले बताउनुभयो। रामरोशन विकास केन्द्र टीकापुरले कार्यक्रम स्थल खुला मञ्चमा मंगलबार सरसफाई पनि गरेको छ। टीकापुरमा हिजोदेखि गणेश उत्सव शुरू भएको छ। गणेश उत्सवको एक कार्यक्रमका बीच टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकले उत्सवको उद्घाटन गर्नुभएको हो। कार्यक्रमको पूर्व सन्ध्यामा दिउँसो बाजा गाजा सहित टीकापुर बजार परिक्रमा गरी मूर्ति स्थापना गरिएको हो। टीकापुर सेवा समितिका अध्यक्ष अमित टमटाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विक प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकले टीकापुरमा गणेश उत्सवको लामो इतिहास रहेको र आगामी दिनमा यो कार्यक्रमलाई व्यवस्थित रूपले सञ्चालन गर्न आग्रह गर्दै ओडाको तर्फबाट समितिलाई 1 लाख रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष डाक्टर योगेन्द्र बजगाईले धर्मले कसैलाई पनि विभेद नगरेको र धर्मले सबै नागरिकलाई सकारात्मक कुरा सिकाउने बताउँदै हिन्दू धर्म नेपालको हिमालयको काखबाट शुरू भएको बताउनुभयो। कार्यक्रममा गणेश मूर्ति किन्न सहयोग गरे बापत टीकापुरका गोपाल कर्मी र हिमकर्ण कर्मीलाई दोसल्ला सहित सम्मान गरिएको छ भने कृष्ण जन्माष्टमीमा मटकाफोर कार्यक्रमका विजेता खेमा भण्डारीले आफूले पुरस्कार स्वरूप पाएको साइकल बापतको रकम रसुवा पीड़ितलाई सहयोग गरे बापत सम्मान गरिएको छ। कार्यक्रमका विजेता कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य दीपक निशानी, सामुदायिक वन उपभोक्ता महासंघका सदस्य दीर्घ तिरुवा, रानी कर्णाली सामुदायिक वन टीकापुरका अध्यक्ष रमेश विक, नेपाल दलित जनउत्थान समाजका अध्यक्ष भोज बहादुर विक लगायतले बोल्नु भएको थियो। उत्सवमा साँझ बिहान आरतीसँगै पूजा र अन्य विभिन्न कार्यक्रम रहेका आयोजकले जानकारी दिनुभएको छ। उत्सव असोज 9 गतेसम्म सञ्चालन हुनेछ। मध्याह खबरमा भोटेकोशी बाढ़ीबाट सुदूरपश्चिमका 71 जना सम्पर्कमा आए लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8 था। 21 उपेन्द्र शाह 9821607024 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 9857583322 मा खबर गर्नुहोला वा टिकापुर अस्पताल को QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: अब बाँकी खबर। भोटेकोशी बाढ़ीका कारण सुदूरपश्चिमका हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र तनहुमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने एकजनाको मृत्यु भएको छ। गत भदौ 10 गतेको बाढ़ीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढ़ीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए। 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरूष र सम्पर्कविहीन भएकामा 13 महिला र 130 पुरूष रहेका उहाँले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन् भने 53 जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएका र सम्पर्कमा आएका मध्ये कर्मश कञ्चनपुरका 26 र 11, डडेलधुराका 2 र 1 छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 जना अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य संचालन केन्द्रले अभिलेखमा उल्लेख गरेको छ। संचालन केन्द्रको अभिलेखमा उल्लेख छ, बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपतकालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए। सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 2 को सीतापुर क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मचाइरहेको छ। नजिकै रहेको खोटेना भुराखानी सामुदायिक वनबाट गाउँबस्तीमा आउने हात्तीले धनबाली खाएर आतंक मचाउन थालेको हो। जंगली हात्तीले रातीको समयमा बस्ती तथा खेतबारीमा प्रवेश गर्न

0: एक नाले भरुवा बन्दुक बरामद गरेको छ। सोमबार साँझ प्रहरी चौकी तलकोट डोटीबाट खटिएको प्रहरी टोलीले ओडारमा लुकाई छुपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार बन्दुक व्यवहारिसी अवस्थामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। अहिले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी पर्व मनाइँदै टीकापुरमा गणेश उत्सव शुरू। प्रत्येक दिन पूजा आजा सहित विभिन्न कार्यक्रम गरिने। भोटेकोशी बाढ़ीबाट सुदूरपश्चिमका 71 जना सम्पर्कमा आए, 143 अझै सम्पर्कविहीन। र आज देशका केही स्थानमा वर्षा हुने। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नाकुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न।

0: यो रामेर बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
0: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 6 24 70 483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9807106772।
7: स्वास्थ्यका लागि पानी।
8: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
9: मैले त एक पेटी चाउचाउ रु 600 किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404241।

0: कस्तो गन्नाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-656-92-026।
5: दिदी तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
6: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
7: त्यसो भए इन्द्रेडी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
6: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
7: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
6: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
7: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
6: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
7: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेडी ज्वेलर्समा नै आउनुहोस्।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98-48-44-0019।
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
9: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
8: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
9: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
8: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-88-0008 र 98-25-63-77-72।
10: हरितालिका तिज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त अगडावासी दादु भैया ओ दिदी बहिनी हुकन म सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाको माइलो
3: त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आँखा का रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98484-57875।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484-55195।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला,

0: सरकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
2: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
5: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
7: सूचना टीकापुर स्थित पुरानो हाट बजार मैदान में यही 2083 असोज 1 गते का दिन रामारोशन विकास केन्द्र को प्रथम साधारण सभा का साथ ही मौलिक घाँस्या पर्व भव्य रूप से मनाई औपचारिक कार्यक्रम प्रमुख अतिथि माननीय पूर्व मुख्यमंत्री श्री कमल बहादुर शाह लगायत का विशिष्ट व्यक्ति समूह उपस्थिति में हुँदै विशेष आकर्षण बहुचर्चित खेलाउड़ा खेलाउड़ी घमसा घमसी न्याउले खेल हुने

0: सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामारोशन विकास केन्द्र टिकापुर कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 9866271979।

0: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू
1: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे
0: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम
1: हरेक दिन बिहान योग कार्यक्रम
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
2: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
2: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
2: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
3: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाऊ।
2: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
4: विश्वास र रोजाई अब एउटै ठाउँमा।
3: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, सञ्चालक उत्सव साहु, सम्पर्क नम्बर 9848443241।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
5: समस्याहरू, किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
0: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
0: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
0: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
0: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
7: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर कैलाली, सञ्चालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी। ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि। संचालक राम बहादुर चन्द। सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
2: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
4: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
2: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
4: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
2: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
5: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग।
4: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54। सञ्चालक पवनदेवी तिमिल सेना। सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।
6: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
7: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ते घर से बाहर नहीं निकल छू।
6: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
7: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
8: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 9860071024 ओ 9860476 77417।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाला जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि।

0: सा यती कारपेट कारपेट को शहंसा हिंदू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसर में संपूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचांदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइन का गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचांदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडी संचालक खुमराज सुनार। संपर्क मोबाइल नंबर 9810625347।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98864 40 16 60।
8: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल, सम्पर्क नम्बर 091575204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98484 57875।

सूचना सूचना सूचना टीकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाका साथै मौलिक घाँस्या पर्व भव्य रूपले मनाइँदैछ। औपचारिक कार्यक्रम प्रमुख अतिथि माननीय पूर्व मुख्यमन्त्री श्री कमल बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरूको समूह उपस्थितिमा हुँदै विशेष आकर्षण बहुचर्चित खेलाउडा खेलाउडीहरूको घम्सा घम्सी न्याउले खेल।

0: सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामारोशन विकास केन्द्र टिकापुर कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको हित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
5: छिच्छी, फे चर्पी भरगिल का करना हो का?
6: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी टेंकी सरसफाई मा फोन करी, आप बाक सरसफाई कई दी है।
5: फोन नंबर कटरा हो ता?
6: ली डायल करी, 97-620-20300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
7: हजुर हजुर।
6: आफ्नो कन्ठे टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 ओ 98-656-92-026।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ ₹600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर सैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिन भित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा, र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98 48 44 00 19।
6: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी भैया हुकनमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा कैलाली।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
0: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
6: चियाको होटल खोलौला यतै टिकापुर।
7: ओहो मेयर साहब, नमस्कार है।
8: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
7: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
9: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
7: होइन, के जादु गर्नुभयो?
8: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
7: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
8: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
7: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
8: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
7: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
8: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
7: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
8: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
7: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
8: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
7: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
10: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: आफ्नो नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
0: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू।
1: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
0: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
1: हरेक दिन बिहान योग कार्यक्रम,
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: दाजु,
2: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी,
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
8: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
9: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
8: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
9: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
8: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
9: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
8: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
9: त्यसो भए ढिलो नगरौँ न दिदी, आजै जाउँ।
8: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
10: विश्वास र रोजाई अब एउटै ठाउँमा।
9: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, संचालक उत्सव साहु, सम्पर्क नम्बर 98-48-43-32-41।
11: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
12: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
11: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
12: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
11: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
13: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली सञ्चालक दुर्ब सुनार।
14: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
15: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
14: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
15: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
16: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9807106672।
6: स्वास्थ्यका लागि पानी।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छेउ?
1: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
0: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
1: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
0: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
1: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
0: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
3: हुन्छ नि, तर कहाँबाट किन्ने त?
2: अब किन टाला जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
5: मैले चाहिने जो माइलो त्यो बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
6: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: आरएनला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तर एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
9: अनि सुधार घिरामा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: सूचना टिकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामा

सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामा रोशन विकास केन्द्र, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 0915752004, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 9844857875।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848 42।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
9: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
10: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
9: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
10: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि 4 आनासम्मका 9 गेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
9: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
10: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
9: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
10: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
9: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
11: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
11: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
12: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
13: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
14: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
11: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 9866727799।
0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848516964।
5: चियाको होटल खोलौला टिकापुर।
6: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस तो?
7: मै नै जाइ, उहाँ अपन अनुहार बिगारके घर से बाहर नै निकर्छु।
6: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होइसे उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
7: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
8: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाँत, खुजली, हुटला झरना, कपार के तालू खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 9860071024 ओ 9046477417।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएफ प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू।
1: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
0: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
1: हरेक दिन बिहान योग कार्यक्रम।
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
4: ए बहिनी, तिज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
5: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
4: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
5: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
4: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
5: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
5: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
4: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
6: विश्वास र रोजाई अब एउटै ठाउँमा।
5: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343241।
7: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली।
10: सम्पर्क मोबाइल नम्बर 9870106772।
11: स्वास्थ्यका लागि पानी।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
13: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली। सञ्चालक दुर्बा सुनार।

0: कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिगापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98685510000।
3: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त अवडावासी दादु भैया ओ दिदी बहिया हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।
12: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182446।
2: सूचना सूचना सूचना, यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टिकापुर एक कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
5: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
4: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
5: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
4: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
5: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
4: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार। हिन्द हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
4: हुन्छ नि, तर कहाँबाट किन्ने त?
3: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9895943893।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराईको सहजताका लागि गाउँ गाउँमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै पालिका। टीकापुर नगरपालिकामा बालबालिका लक्षित बजेटको समीक्षा। रामारोशन विकास केन्द्रले आफ्नो प्रथम साधारण सभाको अवसरमा असोजेक गते टीकापुरमा घाँसे मेला आयोजना गर्दै भोटेकोशी बाढ़ीपछि सुदूरपश्चिमका 71 जना सम्पर्कमा आए, 143 जना आज सम्पर्कविहीन र धनगढ़ीमा खोलामा फोहोर फाल्ने 2 जनालाई 5,000 जरिवाना। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकामा बालबालिकाका क्षेत्रमा भएको खर्चको समीक्षा गरिएको छ। मंगलबार भएको समीक्षा बैठकमा शिक्षा युवा खेलकुद शाखाका प्रमुख नरेश अवस्थीले आर्थिक वर्ष 2080-81 27,36,00,000 रूपियाँ, 2081-82 30,24,00,000 रूपियाँ खर्च भएको जानकारी दिनुभयो। योजना शाखाका वरिष्ठ इन्जिनियर राजेन्द्र रावलले 2080-81 40,00,000, 2081-82 3,40,00,000 र 2082-83 3,87,00,000 रूपियाँ बजेट बालबालिकाका क्षेत्रमा खर्च भएको बताउनुभयो। जनस्वास्थ्य अधिकृत कमल बहादुर रावलले स्वास्थ्य शाखाबाट 2081-82 12,95,000, 2082-83 44,52,000 रूपियाँ बालबालिकाका लागि खर्च भएको बताउनुभयो। महिला बालबालिका शाखाबाट 2080-81 18,00,000, 2081-82 9,50,000, 2082-83 4,00,000 खर्च भएको जानकारी दिनुभयो। पंजीकरण शाखाका अपरेटर रामा चौधरीले 1 वर्षको अवधिमा नगरपालिकाभरिका 721 दलित बालबालिकाका लागि 48,91,000 रूपियाँ पोषण भत्ता वितरण गरिएको जानकारी दिनुभयो। समीक्षा कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर 4 का वडाध्यक्ष लालवीर चौधरीले टीकापुर नगरपालिकाको केन्द्र र वडाबाट पनि बालबालिकाका क्षेत्रमा लगानी भइरहेको बताउनुभयो।
1: हामी टीकापुर नगरपालिका वार्ड नम्बर 4 बालबालिकाको क्षेत्रमा के काम गर्यौं त 3 वर्षमा भन्दाखेरि, हामी विद्यालयका बालबालिकाहरूले पोसाक 3 वर्ष 4 वर्षदेखि नै हामी गरेका छौँ। त्यसमा ट्र्याक सुटहरू, अब गर्मी सिजन र जाडो सिजन दुईटै नै चाहिने कपडाहरू हामी वितरण गरेका छौँ। इङ्ग्लिस मिडियमबाट पनि सुरुवात गरेको हुनाले बागमाला स्कूलमा बाल विकास र एलकेजी युकेजीसम्मलाई पाठ्य पुस्तक पनि हामी वितरण गरेका छौँ। वडाबाट गरिब विपन्न जेहेन्दार बालबालिका तथा अनाथ बालबालिकाहरूलाई वार्षिक रूपमा हामी कक्षा 9 देखि 12 सम्म पढ्ने बालिकाहरूलाई कभर गरेर साइकल वितरण गरेका छौँ। बालबालिकाहरूको विकासको लागि निशुल्क कम्प्युटर प्रशिक्षणको लागि हामी सामुदायिक भवनमा कोदैपुरमा एउटा कम्प्युटर ल्याब नै स्थापना गरेका छौँ र त्यो नियमित रूपमा पनि चलिरहेको छ। यो वर्षको कार्यक्रममा विद्यालयमा बाल उद्योगको लागि कन्सेप्ट ल्याएर त्यसमा चिप्लेटी बागमाला स्कूलमा 4.5 लाख रुपियाँको वडास्तरीय बजेटबाट चेक गर्ने भनेर बजेट निर्णय गरेका छौँ। तथापि हामी अवेरनेसको कार्यक्रमहरू पनि लागू
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश अवस्थीले पालिकाबाट बालबालिकाका क्षेत्रमा लगानी बढ़दै गएको र प्रतिफल पनि आउन थालेको बताउनुभयो। कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजीले विनियोजित बजेटले बालबालिकाको समृद्धि सुरक्षा र भविष्य उज्जवल हुने अपेक्षा गर्नुभयो।
2: वाडादेखि केन्द्रदेखि नगरपालिकाले बजेट पनि सुताउने अनि त्यो बजेट पूर्ण रूपमा बालबालिकालाई एकदम लाभदायक, उहाँलाई फलदायक भएर बालबालिकाको सुरक्षा र बालबालिकाको भविष्य एकदम नितान्त एकदम उज्जवल भविष्य बनोस् र हामीले टीकापुर नगरपालिकाले बालबालिका सम्बन्धी गरेका कार्यहरू एकदम उदाहरणीय बनून् र त्यो कारणले बालबालिकाहरूले प्रत्यक्ष उहाँहरूले लाभ पाउँछ, उहाँहरूको भविष्य उज्जवल होस्।
0: टीकापुर नगरपालिकामा बाल संरक्षण नीति बनाउन र यसअघि बनेका कार्यविधिहरू परिमार्जन गर्न आवश्यक रहेको औल्याइएको छ। जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सजिलो तरिकाबाट सेवा प्रवाह गर्नका लागि प्रत्येक वडाको विभिन्न टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। पालिकाले गाउँ टोलमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको छ।
3: कैलालीको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोल टोलमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। गाउँपालिकाले आफ्नै टोलमा आएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन्। विगतका वर्षमा ओडा कार्यालयमा गएर लाइन कुरेर भत्ता नवीकरण गर्दाको झन्झट हटेपछि नागरिक खुशी भएका हुन्। टोलमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा आफूलाई सहज भएको बताउनुहुन्छ जानकी गाउँपालिका ओडा नम्बर 8 का लहानी चौधरी।
4: अब दूर जाए तो गाड़ी भाड़ा लगे ना अब असंतो नींके भी गिन तो नहीं जे जब गिर जे जब पाचे को ली साइड प्लान लागल नहीं हम तो गाड़ी गई गई तो गाड़ी मैं से पाचे गिन तो नंगना मने गाड़ी को गिने मने मुमकिन से गाड़ी आ गई वो फिर पहले ले रहे तो मैं आ गई कराई दी गाँव में तो कराई दी लाइन नहीं लग गई आटो भाड़ा नहीं पा अब नींके के लिए अब लग गए है खुशी बाटी।
3: लहानी चौधरी जस्ते जानकी गाँव पालिका 3 सोबनापुर का पार्वती भण्डारीले पनि विगतका वर्षमा ओडा कार्यालयमा नवीकरण गराउँदा लाइन बस्नुपर्ने बाध्यता भए पनि यस वर्ष आफ्नै गाउँमा नवीकरण गराउँदा लाइन बस्न नपरेको र काम छिटो भएको बताउनुहुन्छ। जानकी गाउँपालिका ओडा नम्बर 8 भगरायाका धना जैसीले पनि गाउँ टोलमै नवीकरण गराउन पाउनु राम्रो भएको बताउनुभयो।
5: लाइन लाउनु परेन, आफै गएर भत्ता मिल्यो, आफै भएर नवीकरण भयो, सुविस्ता भयो। गाउँघरमा भएर टाढा गएर लाइन लाइन पर्छ, नवीकरण एकछिनमा भइगयो। पर त्यहाँ गयौँ, पर बडगपुर गयौँ गाउँमा गएर, अन्त लाइन लाग्नु पर्छ, दिनमा लाग्छ, बिहानै जानु पर्यो, हटाएको भाव लाग्यो।
3: जानकी 3 सोबर्णपुरका विजयनाथ भण्डारी पनि गाउँमा नवीकरण गराउन पाएपछि टाढा जान नपरेको सजिलो भएको बताउनुभयो। पालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराएको संस्थाका लागि ओडाका विभिन्न टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेको छ। अति अशक्त र अपाङ्ग नागरिकको घरमा गएर पनि भत्ता नवीकरण गरेको जानकी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआईएस अपरेटर सागर कठरियाले बताउनुभयो।
6: नवीकरण हामीले शिविर सञ्चालन गर्नुको मुख्य कारण के छ भनेपछि यो धेरै लाभ गराएको चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूलाई सम्बन्धित वार्ड कार्यालयसम्म चाहिँ पुगेर नवीकरण गर्न उहाँहरूलाई असहज भएको हुनाले हामीहरू चाहिँ पालिका स्तरबाट चाहिँ पञ्जीकरण शाखामा कार्यरत कर्मचारीहरू लगायत अरू थप कर्मचारीहरूलाई चाहिँ संसँगको समन्वयबाट हामी चाहिँ उहाँहरूलाई पाएक पर्ने ठाउँमा गएर 1-9 वडाकै कार्यालयहरूमा गएर उहाँहरूको सामाजिक सुरक्षा भत्ता चाहिँ नवीकरण गर्यौं र एकदमै अशक्त असहाय जो हुनुहुन्छ उहाँहरूको चाहिँ घर परिवारबाट एकजनालाई चाहिँ बोलाएर उहाँहरूको कागजी प्रक्रियाहरू चाहिँ मिलाएर उहाँहरूको हामीले चाहिँ घरमै गएर उहाँले चाहिँ नवीकरण चाहिँ गरिरहेका छौं।
3: गाउँपालिकाले पालिकाबाट प्रदान गरिने सेवा गराहीलाई सरल सहज तरिकाबाट सेवा प्रवाहका लागि नागरिकको अवस्था र आवश्यकता अनुसार सेवा प्रदान गर्न जरूरी रहेको देखिन्छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
8: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
7: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
8: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
7: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाई वाई जिङ्क 15 रुपियाँमा एक पेटी रूपान्चे 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
10: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
9: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रामारोशन विकास केन्द्र टिकापुरले आफ्नो प्रथम साधारण सभाको अवसरमा टिकापुरमा घाँसे मेला कार्यक्रम आयोजना गर्ने भएको छ। विकास केन्द्रले आज पत्रकार सम्मेलन गर्दै साधारण सभाको उद्घाटन सहित असोज एक गते टिकापुरमा घाँसे मेलाको आयोजना गर्ने जानकारी दिएको छ। रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेश कुमार शाहले रामारोशन विकास केन्द्रको संस्कृति संरक्षण गर्ने उद्देश्यले पनि रहेकाले असोज एक गते साधारण सभाको उद्घाटन सहित मेलाको आयोजना गरिएको जानकारी दिनुभयो।
1: यो रामारोशन विकास केन्द्रको प्रथम साधारण सभा पनि हो र साथै हामीले के गरेका छौँ भने रामारोशन लगायत असममा विभिन्न ठाउँमा मनाइने असोज एक गते हो घाँसे संक्रान्तिलाई पनि यो टिकापुर कैलालीमा पनि स्थापना गरौं भन्ने उद्देश्यले हामीले त्यो दिनमा घाँसे मेलाको उद्घाटन सहित हाम्रो साधारण सभाको पनि उद्घाटन कार्यक्रम राखेका छौं र उक्त कार्यक्रम सबैको पहुँचमा होस् भन्ने उद्देश्यले जुन हाम्रो कला संस्कृति छ त्यसको पनि संरक्षण गर्ने प्रवर्धन गर्ने हाम्रो रामारोशन विकास केन्द्रको उद्देश्य रहेको हुनाले विश्वकर्मा पूजाको दिन भएको हुनाले त्यसैले पनि गाईलाई पनि पूजा गर्ने अन्य सबैले गाडी घोडाको पूजा गर्ने दिन भएको हुनाले त्यो दिनलाई हामीले चाहिँ त्यसरी चाहिँ उद्घाटन र घाँसे मेलाको कार्यक्रम आयोजना गरेका छौं।
0: टिकापुरको खुला मञ्चमा आयोजना हुने घाँसे मेला तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल शाहको प्रमुख आतिथ्यमा हुने भएकाले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध समेत गर्नुभएको छ।
1: हामीले हाम्रा असामका र हाम्रो रामारोशन विद्याका विशिष्ट हाम्रा व्यक्तित्वहरूलाई पनि यहाँ आमन्त्रण गरेका छौँ। यसको प्रमुख अतिथि निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहजी हुनुहुन्छ भने विशिष्ट अतिथिमा पूर्व मन्त्री झपट बहादुर साहजी हुनुहुन्छ लगायत अन्य विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रण गरेका छौँ र सम्पूर्ण रामारोशनवासीलाई सम्पूर्ण टिकापुरमा बस्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा भेला भई कार्यक्रमको आनन्द लिइदिनु हुन अनुरोध गर्छौँ।
0: साधारण सभाको उद्घाटनपछि दिनभरि घाँस मेलाको आयोजना गरिने र त्यसमा न्याउल्या भुओ पञ्चेबाजा प्रदर्शन लगायतका कार्यक्रम राखिएको पनि अध्यक्ष शाहले जानकारी दिनुभयो।
1: यो टिकापुरको चाहिँ पुरानो हाट बजारमा कार्यक्रम आयोजना गरेका छौँ र त्यसमा अब हामीले चाहिँ असोज एक गतेका दिनमा अब सबैको चाहिँ पूजा पनि हुने र त्यसपछि गाईलाई घाँस हाल्ने परम्परा अनुसार सबै बिजी हुने भएको हुनाले हामीले यसलाई एक बजेबाट कार्यक्रम शुरू गर्ने गरेका छौँ र एक बजेबाट त्यो दिनभरि विभिन्न किसिमका सांस्कृतिक क्रियाकलाप न्याउल्या खेल भयो त्यसपछि गएर हाम्रो धुओ भयो त्यसपछि गएर पञ्चेबाजा सहितको हाम्रो प्रदर्शन छ।
0: घाँसे मेला र साधारण सभाको सबै तयारी पूरा भएको अध्यक्ष शाहले बताउनुभयो। रामारोशन विकास केन्द्रले टिकापुरले कार्यक्रम स्थल खुला मञ्चमा मंगलबार सरसफाई पनि गरेको छ। भोटेकोसी बाढ़ीमा हराएका सुदूरपश्चिमका 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा नुवाकोट धादिङ गोर्खा चितौन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्क विहीन छन् भने एकजनाको मृत्यु भएको छ। गत भदौ 10 को बाढ़ीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढ़ीपछि सम्पर्क विहीन भएको भन्दै गुनासो आएको छ। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरूष सम्पर्क विहीन भएकामा 13 महिला र 130 पुरूष रहेको बताउनुभयो। हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि कैलालीमा जिल्ला स्तरीय सुरक्षित आवास तत्काल स्थापना गर्न माग गरिएको छ। महिला मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिम प्रदेश र कैलालीले विभिन्न 10 विधि माग राख्दै सामाजिक विकास मन्त्री सन्तोष कुमारी थापा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। महिला मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिम प्रदेशका संयोजक देवी प्रसाद खनाल र कैलाली संयोजक कैलालीका अध्यक्ष अम्बिका भण्डारी रुंगानाको संयुक्त नेतृत्वमा गएको टोलीले मन्त्रालयमा पुगेर मन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउ।
4: ल जाउ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। मंगलबार बसेको

0: खोलेको पाइएपछि सम्बन्धित दुईजनालाई जनै 5,000 जरिवाना गरिएको हो। धनगढ़ी उपमहानगरपालिकाले सार्वजनिक स्थान, खोला तथा नदीमा फोहोर मैला तथा दिशाजन्य पदार्थ फाल्ने कार्य नगर्न आग्रह गरेको छ। खोज खबरमा अब पालो जनावाजको। हरेक समुदायमा पहिरन र वेशभूषा संकटमा पर्दै गएका छन्। पछिल्लो समय थारू पहिरन पनि चाडपर्व तथा कार्यक्रममा मात्रै लगाउने चलन छ। आजको जनावाजमा हामीले थारू समुदायका केही महिलाहरूलाई थारू पहिरन कतिको लगाउनुहुन्छ भनी सोधेका छौं।
1: म नाउँ करम रैया चौधरी बागमारा तो अपन गृहस्थ मन परत। अब यह कार्यक्रममा लगाई थी, दसैँमा दीपावलीमा लगाई थी, रोड दिन लगाए पहिले तो छोट मन से यह लगैली हमने। अब तो मैक्सी लगाई थी, सुरवाल कुर्ता लगाई थे, अब बुराल मनाई मैक्सी लगाई थी।
2: पैकर्मी चौधरी अपन गृहस्थ मन परत, पहले छोट से लगैली लगैली, अब नो लगैली, बेढब लगैली, जम्मा लड़का बच्चा से यह गृहस्थ से मुई नहीं। अब चलन दोसर आ गेल, मैक्सी आ गेल, सुरवार आ गेल, कोचा आ गेल, तो हेयर लगे थे। अब हमने अपने लगाई थी मैक्सी लगाई थी, मनो मन परत हमारे थारू। अब लगा के छूट गेल तो गरु लागत, तयर मारे नाई घल थी, नहीं तो नाई त्योहारी घर जम्मा लगी थी। मोरे चार ठो नहंगा बा, पहले दुए ठो नहीं जरावर नहीं, तो दुए ठो एक ठो धोना एक ठो बदलना। अब तो जेडा फाला फाल बा, जा मन लगता जा लगाओ, धोती लगाओ, साड़ी लगाओ।
3: और सोनिया चौधरी मैं तो यह लगा के तो हुरकन हो जाए, पाँच जब धोती पे थी कबू मैक्सी घलती जाते। पहले तो कम रहे तो डेराय घाली फाटल वोटल घाली, पहले नहंगे के घाली का करना हो ना रहे तो पेउंडर लगा के घाली, पेउंडर लगा लगा घर ले एक नहंगा दुई ठो बनाए। अब तो सब चीज बा, धोती बा, मैक्सी बा, ब्लाउज बा, नहंगा बा, बजा रही थी तो धोती पहर के ये नाय पहर थी, भारी तो लागत गोवा गरु लागत, पहले नाय लागे सरिसा पहरी तो हमरे बानी बिगड़ गई। लाभ जहाँ तहाँ ठिटाबे के लिए पहनना।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ। मन्त्रालयले एक परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढ़ी अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ। अघिल्लो प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि असार 1 गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटबाट पूँजीगत तर्फका सबै आयोजना तथा कार्यक्रम हटाएर पुनः एन्ट्रीको तयारी सुदूर पश्चिम प्रदेश सरकारले गरेको छ। प्रदेशमा दुई महिनादेखि जारी बजेट शून्यता अन्त्य गर्न चालू आर्थिक वर्षको बजेट पुनर्लेखन गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले बताएका छन्। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामाजिक सुरक्षा भत्ता पाउने लाभ गराएको सहजताका लागि गाउँ गाउँमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै जानकी गाउँपालिका, टिकापुर नगरपालिकामा बालबालिका लक्षित बजेटको समीक्षा। रामारोशन विकास केन्द्रले आफ्नो प्रथम साधारण सभाको अवसरमा असोज 1 गते टिकापुरमा घाँसे मेला आयोजना गर्दै भुटेकोशी बाढीपछि सुदूरपश्चिमका 71 जना सम्पर्कमा आए, 143 अझै सम्पर्कविहीन। र धनगढ़ीमा खोलामा फोहोर फाल्ने दुईजनालाई 5,000 जरिवाना। हवस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: टिकापुर नगरपालिकाको सूचना। टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ। नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर

0: नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिउँ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जैनहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। सञ्चालक दुर्बा सुनार।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला टिकापुर।
3: दिदी, तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
4: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848449019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
5: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरा पारी, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: आरएनला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औंठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्ला
2: होइन चाइनाको माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज
7: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। कांग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढ़ीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोशी बाढ़ीपछि खानेपानी समस्या बढ़दै। पानीका मुहानमा झाड़ापखालाको जीवाणु भेटियो। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा लगायतका प्रमाणपत्र र आदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढ़ी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बाढ़ीले खानीपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 वटा आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 वटा खानेपानीका नमूना मध्ये 5 वटामा यी कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ़न सक्ने चिकित्सकहरूको भनाई छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोराइजेशन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खटका, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढ़ीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुराहरू सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनप्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। माननीय सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
5: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वड़ा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
6: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशा बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौं, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौं। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
5: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने, दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगोरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
8: खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
11: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने,
5: दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: तपाई पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
17: यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा।

0: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। भित्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए। फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
1: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जंगलको बीचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यसकारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
0: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
2: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
0: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
4: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
3: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
6: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: श्री गणेश उत्सवका कार्यक्रमहरू भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
6: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
5: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
6: हरेक दिन बिहान योग कार्यक्रम,
5: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
6: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
7: आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं,
3: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपैह्रो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
4: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले। हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
3: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
4: जबसम्म सरकारले मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत यहाँको लोकप्रिय मिडिया मार्फत अरू केही गर्नुपर्ने एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट जियोमर्फोलोजिस्ट हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू पहिरो विज्ञहरू त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस् एउटा टिम बनाओस्।
3: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति संकेत गरिसक्नुभयो।
4: पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ। त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
3: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ। फेरि अर्को जोखिम
4: त्यही बेसिनमा हाम्रा बस्तीहरू ती गएका छन्। अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यही एउटा सैद्धान्तिक कुरो भयो र अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन। अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले नगरपालिकाले स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेका छ, त्यो आमटामा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो र राज्य मात्रै होइन हामी सब हामी पनि हामी यो विषयको मान्छे हामी पनि हेलचक्राई गरे। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान यो तीनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन् र जुन प्रकोप भन्छौ डिजास्टर भन्छौ अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन। तपाईँलाई अचम्म लाग्ला अहिले यता बाढी आयो पहिरो आयो भने हाम्रा संसारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो? खानी विभागको दायित्व के हो? त्यो आउँ ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ. त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारी संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एसकेबाट चाहियो, सडक विभाग जानुपर्छ. एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
3: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि?
4: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र उहाँ यहाँहरूले यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने. त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि, त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा संचार र सम्प्रेषण गरौँ. संचार माध्यमको दायित्व त्यो हो, त्यो बेर राख्नु भएको छ. र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
3: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ। र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: हरितालिका तेज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।

सूचना टीकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाका साथै मौलिक घाँस्या पर्व भव्य रूपले मनाइँदैछ। औपचारिक कार्यक्रम प्रमुख अतिथि माननीय पूर्व मुख्यमन्त्री श्री कमल बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरूको समुपस्थितिमा हुँदै विशेष आकर्षण बहुचर्चित खेलाउडा खेलाउडीहरूको घम्सा घम्सी न्याउले खेल हुने

टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था

0: स्वास्थ्य तथा सरसफाई संस्था।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कसौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।
1: सकिसकेको अवस्था, घर घरमा हुने सडक सकिसकेको अवस्था, टनेल सडक चलिराखेको अवस्था हो,
2: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीड़ा।
3: अब अहिले खोला देखे भए चाहिँ हामीलाई तर्सिन्छ, पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
2: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चर्कदो लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लड़ाकीहरू बीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड़ हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डसको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेक सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्दमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ता बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझा पखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौं।
5: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढ़ीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेको गरिरहेका छौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेका छौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
6: कति दिन यसलाई अगाडि लान्छौ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौ?
5: टनेलको कार्य जुन नेपाली सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ। र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
6: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
5: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीड़ितहरूलाई भेटेकी छन्।
7: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
8: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन, कसो घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीले चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन, खोलाको छेउमा नहोस्।
7: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
9: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्टा क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न, पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएदेखि
7: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढ़ीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
3: अब अहिले खोला देखेपछि हामीलाई अब पहिरोले पुर्नेपछि अब पहिरो देखेपछि भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
7: बाढ़ी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढ़ी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढ़ीको मार्ग खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी शुरूमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौं।
10: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाड़पट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 देखि चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, त्यो माथि चाहिँ ग्राभल राखेर रा, रोलिङ गरेर रा, अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर रा चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
11: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठेक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
10: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठूलो भारी वर्षात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रो पाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ र दसैँ पछाडि फेरी फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्रे पनि गर्ने तयारीमा छौँ।
11: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
10: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
11: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
10: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
12: उनी थिए सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
13: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चीनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
12: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
4: दाजु,
5: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 98 10 62 35 47।
6: सूचना टिकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाका साथै मौलिक घाँस्या पर्व भव्य रूपले मनाइँदैछ। औपचारिक कार्यक्रम, प्रमुख अतिथि माननीय पूर्व मुख्यमन्त्री श्री कमल बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरूको समुपस्थितिमा हुँदै विशेष आकर्षण, बहुचर्चित खेलाउडा खेलाउडीहरूको घम्सा घम्सी न्याउले खेल।

सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामारोशन विकास केन्द्र, टिकापुर, कैलाली।

0: औं महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एक पटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
0: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
0: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, टिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
0: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848440019।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादू गर्नुभयो?
3: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्,

0: हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हरितालिका दिवस 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दी। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
1: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: लो, यति छिटो आमा बन्न लागेको त? सबसम्म पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड़नी को दूरबीन बाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा
0: जनरल फिजिशियन विशेषज्ञ सेवा
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा
0: रोग सेवा
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिवार
0: र सिटी स्कैन सेवा
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू एसडीयू सीईओएनसी र बालबालिका का लागि एसएनसीयू सेवा
0: रोग पहचान का लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलॉजी हिस्टोपैथोलॉजी माइक्रोबायोलॉजी पारासिटोलॉजी सेरोलॉजी इंडोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउंड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पताल का अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिजरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टीकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न रेडी ज्वेलर्समा नै आउनुहोस्।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टीकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98-48-44-0019।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप बाट रतन चौधरी को नमस्कार। कैलालीको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोल टोलमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। गाउँपालिकाले आफ्नै टोलमा आएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेपछि ज्येष्ठ नागरिक खुशी भएका छन्। विगतका वर्षमा वाडा कार्यालयमा गएर लाइनमा कुरेर भत्ता नवीकरण गर्दाको झन्झट हटेपछि नागरिक खुशी भएको बताएको छ। टोलमै गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा आफूलाई सहज भएको जानकी गाउँपालिका वार्ड नम्बर 8 का लहानी चौधरीको भनाई छ। लहानी चौधरी जस्तै जानकी गाउँपालिका वार्ड नम्बर 3 का समेत 3 पनि विगतका वाडा कार्यालयमा नवीकरण गराइरहँदा बस्नुपर्ने बाध्यता भए पनि यस वर्ष आफ्नै गाउँमा नवीकरण गराउँदा लाइनमा बस्न नपरेको सुवर्णपुरकी भण्डारीले बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 भगरियाका धना जैसीले गाउँपालिकाले गाउँमा पनि समेत टोलमा नवीकरण गराउनु पर्ने राम्रो भएको बताउनु भएको छ। यसरी जानकी गाउँपालिका वार्ड नम्बर 3 का सुवर्णपुरका भण्डारीले गाउँपालिकामै नवीकरण समेत गराउन भन्दा गाउँमै नवीकरण गराएपछि टाढा जान नपरेको र सहज भएको बताउनु भएको छ। पालिकाले प्रदान गरिने सेवालाई सरल सहज तरिकाबाट सेवा प्रवाहका लागि समेत गरिरहेको अवस्था र आवश्यकता अनुसार सेवा प्रदान गर्नु जरूरी रहेको देखिन्छ। टीकापुर नगरपालिकामा बाल बालिकाको क्षेत्रमा भएको खर्चको समीक्षा गरिएको छ। मंगलबार भएको समीक्षा बैठकमा शिक्षा युवा खेलकुद शाखाका प्रमुख नरेश अवस्थीले आर्थिक वर्ष 2080-81 27,00,000 रूपियाँ, 2081-82 30,24,00,000 रूपियाँ खर्च गरिएको जानकारी दिनुभएको छ। योजना शाखाका वरिष्ठ इन्जिनियर राजेन्द्र रावले 2080-81 40,00,000, 2081-82 3,40,00,000, 2082-83 3,87,00,000 रूपियाँ समेत बजेट बाल बालिकाको क्षेत्रमा खर्च भएको बताउनु भएको छ। जनस्वास्थ्य अधिकृत कमल बहादुर रावलले स्वास्थ्य शाखाबाट 81-82 12,95,000, 82-83 44,52,000 रूपियाँ बाल बालिकाको लागि खर्च गरिएको बताउनु भएको छ। महिला तथा बाल बालिका शाखाबाट 2080-81 18,00,000, 2081-82 9,50,000, 2082-83 4,00,000 खर्च समेत भएको जानकारी दिनुभएको छ। पंजीकरण शाखाका अपरेटर रमा चौधरीले यसरी एक वर्षको अवधिमा नगरपालिका भरिको 721 दलित बाल बालिकाका लागि मात्रै 48,91,000 रूपियाँ पोषण भत्ता समेत वितरण गरिएको जानकारी दिनुभएको छ। समीक्षा कार्यक्रममा बोल्दै सामाजिक विकास शाखा संयोजक तथा वार्ड नम्बर 4 वाडा अध्यक्ष लालवीर चौधरीले टीकापुर नगरपालिकाको केन्द्र र वाडामा पनि बाल बालिकाको क्षेत्रमा लगानी भइरहेको बताउनु भएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश अवस्थीले पालिकाबाट बाल बालिकाको क्षेत्रमा लगानी बढ़दै गएको र प्रतिफल पनि आउन थालिएको बताउनु भएको छ। रामरोशन विकास केन्द्र टीकापुरले आफ्नो प्रथम साधारण सभाको अवसरमा टीकापुरमा घाँसे मेला कार्यक्रम आयोजना गर्ने भएको छ। विकास केन्द्रले मंगलबार पत्रकार सम्मेलन गर्दै साधारण सभाको उद्घाटन सहितको असोज 1 गते टीकापुरमा घाँसे मेलाको आयोजना गरिने जानकारी दिएको छ। रामरोशन विकास केन्द्रका अध्यक्ष दिनेश कुमार शाहले रामरोशन विकास केन्द्रको संस्कृति संरक्षण गर्ने उद्देश्य पनि रहेको र असोज 1 गते साधन सभाको उद्घाटन सहित मेलाको आयोजना गरिएको जानकारी दिनुभएको छ। टीकापुरको खुला मञ्चमा आयोजना हुने घाँसे मेला तथा साधन सभाको उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा हुने भएको उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध समेत गरिएको छ। भोटेकोशीको बाढ़ीका कारण सुदूरपश्चिमका हराइरहेको मध्ये
71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धाडिङ, गोर्खा, चितवन र तनहुमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन समेत छन् भने एकजनाको मृत्यु भएको छ। गत भदौ 10 बाढीपछि सुदूरपश्चिममा विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएको थियो। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभएको छ। हिंसाबाट प्रभावित महिला तथा बाल बालिकाका लागि कैलालीमा जिल्ला स्तरीय सुरक्षा आवास सेफ हाउस तत्काल स्थापना गर्न माग गरिएको छ। महिला मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिम प्रदेश र कैलालीका विभिन्न 10 माग राख्दै मंगलबार सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा थापालाई ध्यान आकर्षण पत्र बुझाएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको संक्रमण पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसमितिले पारित गरेको छ। मंगलबार बसेको समितिको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्ण बहादुर रोकायाले परिमार्जन सहितको पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसमितिले पारित गरेको हो। कैलालीमा ट्रकको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका 2 झीलमा मंगलबार बिहान 8:30 CE-1352 नम्बरको ट्रक ठक्कर दिँदा सोही ठाउँका 5 लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ। र धनगढ़ी उपमहानगरपालिका 1 स्थित कैलाली खोलामा शौचालयको विषजन्य फोहोर पठाएको भेटिएपछि 2 जरिवाना गरिएको छ। खोलामा शौचालयबाट निस्किएको विषजन्य फोहोर फालेर वातावरण प्रदूषण गरेको पाइएपछि सम्बन्धित 2 जनाही 5,000 जरिवाना गरेको छ। धनगढ़ी उपमहानगरपालिकाले सार्वजनिक स्थान, खोला तथा नदीमा फोहोर मैला र विषजन्य पदार्थ फाल्ने कार्य नगर्न आग्रह गर्दै आएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: โอนังอาชิมากังนาจันดามาโกติโอ้ยอาโอนังอาชิมากังนาจันดามาโกติโอ้ยอาโอนังอาชิมากังนาจันดามาโกติโอ
1: महाराज परीक्षित लाई सुग्रीव स्वामी ने बताउनु भो अनि त्यसै कि पछाडी बाट लहु तसाउन कादृषी प्रणाली भनेर महाराज परीक्षित लाई यी श्रीमद् भागवत को महत्व को बारे में सारा प्रकाश पारी बक्स्यो र यथार्थ प्रकरण में ध्यान मनन कीर्तन को उपाख्यान प्रमाण गरी बक्स्यो लहु त राजन परीक्षित भनिकन राजा परीक्षित लाई सुखदेव ने बड़ो गंभीर वाणी में आपनो भाव कथा को प्रकरण प्रमाण गरी सकी बक्स्यो भनिकन राजा परीक्षित को प्रतिमा सुखदेव स्वामी बड़ो प्रेम सात कथा को प्रवचन दिलाउँदै हुनुहुन्छ र आखिरीमा सांब सदाशिव जी को सारा देवताले विनती करे हे भगवान हे शशि शेखर हे चंद्रमौली हे परमात्मा हे हरि हामी देखि प्रसन्न हुनुहोस् भनेर हे हर हे शशि शेखर भनेकन सांब सदाशिव जी को विनती गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भो अब भगवान सांब सदाशिव जीलाई क्रोध शांत गर्दी बक्सु आशुतोष हे शशि शेखर हे चंद्र मौली भगवान शंकर भोले बाबा क्षमा राख्नु भो बक्सु भगवान भनेर गौरी शंकर प्रभु को प्रार्थना गरे भगवान शंकर को प्रार्थना गर्दा कुन कुन देवताले प्रभु को प्रार्थना गरे क्रोध शांत गरेर दक्ष प्रजापति को प्राण रक्षा गरिदिनुस् भनेर प्रार्थना गर्नेमा पहिलो नम्बरमा ऋतेघरले त्यसैकी पछाडीबाट सदस्यहरूले रुद्रले भृगु ऋषिले इन्द्र महाराजले ऋषिहरूले सिद्धिगणहरूले अनि त्यसपछि लोकपालहरूले मात्रै होइन योगेश्वरहरूले ब्रह्माजीले देवताहरूले गन्धर्वले अप्सराले विद्याधरले ब्राह्मणले प्रसिद्ध पार्नका निमित्त सारा सम्पूर्ण देवताले विन्ती गरे मेरो परमात्मा शंकर शशि शेखर चन्द्रमौली आशुतोष भगवान विन्ती गरेपछि ल ठिकै छ यसमा अन्यता हुन सक्दैन अब मै नै यसको निमित्त तयारी हुन्छु भन्ने बारेमा परमात्मा गम्भीर सोच राखी बक्छु र दक्ष प्रजापतिकी पत्नीको प्रार्थनाबाट र देवताबाट प्रसन्न भई बक्सेको भगवान प्रभु दक्षी प्रजापतिलाई मैले पशु बनाइसकेको कारणले शब्दमा यसलाई मैले पशु नै बनाउनु पर्छ भनेकन पछिल्लो पट्टे मन्टो फर्काएर शिर बोकाको ल्याएर जोडिदिन्छु हुन्छ भन्ने हुकुम भो भगवान हुन्छ प्रभु सर्वनाश भन्दार्दनाश जाति भनेर अब पति देव भोकाको टाउको ल्याएर पछाडि पट्टे मन्टो जोडेर राखिदिनु भयो उग्र पशु बनाइदिनु भयो अनि भृगुले मेरो दारी पाम भन्नुभयो ललाउ भनेर दारी दिनुभयो बोकाको दारी ल्याएर पण्डितलाई टाँदिनु भयो पण्डित त अहिले बोके दारी र अनि त्यसदेखि पछाडि भगाको दाँत कुसाको दाँत फालिदिनु भयो र भोकाको जब आँखा पकाल्नु भएको त्यो तिनको पनि बोकाको आँखा र बोकाको जब दाँत ल्याएर राखिदिएर चपाउन सक्ने र चाट्न सक्ने बनाउनु भयो दाँत अहिलेको हालिया दाँत जस्तो चपाउन नमिल्ने चाट्न र पिउनु हुने अरू जात हुँदैन अनि त्यति भइसकेपछि फेरि कन्जब यस्ता प्रकारले कार्यक्रम पूर्ण भयो महाराज परीक्षित सारा सम्पूर्ण प्रकारबाट आफ्नो काम पूरा भइसकेपछि अनि सांब सदा शिवजीको साराले विन्ती गरे अनि सती देवी रूपी महारानीलाई साथमा राखेर सात करोड पचास लाख पीठ उत्पादन शक्ति प्रभुले तयारी गर्नुभयो अनि म हिमाचल राजाकी छोरी महारानी पार्वतीका रूपबाट प्रकट हुनुभयो र कार्य सम्पादन भएको छ महाराज परीक्षित यो हजुरलाई मैले प्रस्तुत गरे अब भृगु नाम गरिएको ऋषिबाट एक पूर्ण भएको यो जानकारी पनि मैले हजुरलाई बताएँ बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ हरे बडो प्रेम पूर्वक लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी शाश्वत उपदेशको बारेमा आज्ञा गर्नुहुन्छ र लौ भगवान सांब सदाशिवजीको त्यस ठाउँमा ठूलो सम्मान गरियो भगवान शिवजीको त्रिविन्ती गर्यो जसले यस कथालाई श्रवण गर्छ भनेदेखि शत्रु दमन हुनेछन् शंका छैन भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्छु सांब सदाशिवजीको त्यति बिन्ती भयो महाराज परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि उत्तनपाद राजाका छोरा ध्रुवोपाख्यान सुन्न पाऊ भनेर अब महाराज उत्तनपाद प्रतिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो लौ सौन कादृशी प्रणाली यसै प्रसंगमा अघि के भएको थियो भनेदेखि जब सनक सनन्दन सनातन सनत कुमार चार भाइ तिनीहरू रिभु हंस अरुणी यति नारद यी नौ जनाले विवाह गरेनन्। यी चाहिँ बाला ब्रह्मचारी हुन्। अरू सब विवाहका बन्धनमा छन्। स्वयं मनुका जम्मा जेठा छोरा उत्तनपाद महाराज सम्बन्ध जन्मिएका मैथुनी सृष्टिमा पहिलो व्यक्ति उत्तनपाद नामका राजा जो छन् तिनको जब दुईटा रानी सुरुचि र सुनीति जेठी रानीका घरबाट जन्मी बक्सेको राजकुमारको नाम ध्रुव कान्छी रानीबाट जन्मी बक्सेको राजकुमारको नाम उत्तम दुईटा राजकुमारहरू एक आपसमा आफ्नै आफ्नै आमाको सहायतामा बढ्दै हुर्कँदै गए। तर जेठीका छोरा एक दिन आफ्नो बाबाको काख कोल्टामा अङ्कमाल गर्न पुगेछन्। काखमा बस्दा सौतानी आमाले थाहा पाउनु भएछ। ओहो एकदा रुचि पुत्र अङ्क मारुप्यलालयन उत्तम नारु सन्त ध्रुव राज्य जनन्नत। अनि यसरी सौताका छोरालाई जेठीका छोरालाई आफ्नो पतिको काखकोल्टामा बसेको देखिसकेपछि सौतानी आमा कान्छीले टपक्क टिपेर गलत्यार उडाइदिनु भयो। तैँले यो काखमा बस्ने अधिकार छैन। यदि तैँले बाबाको काखमा पाउने बस्ने अधिकार भए हामी जस्ता भाग्यमानी कान्छीका घरबाट जन्मनु पर्छ, जेठीको घरबाट जन्मेर बाउको काखकोल्टो पाउने होस् कि भनेर गलत्यार उडाइदिन् जेठी आमा कान्छी आमाले जेठीका छोरालाई। कठै धुरु धुरु ढुँदै ढुँदै त्यो बालक उठे। त्यो कान्छीका डरले उत्तर हो जवाब बाउ चाहिँले बोल्न सकिनन् राजा पिताजी। उत्तरपाद राजाले अहिले राजकुमार ध्रुव रुँदै रुँदै रुँदै रुँदै आमाको पासमा पुग्नुभयो। अनि आमाले आज्ञा गर्नुभयो राजा तिमी किन रोएको, तिमीलाई के बोल्लौ भन भनेर भन्दाखेरिमा मेरो माता मैले के बताऊ म राजाको जेठो छोरो, तर मेरी सौतानी आमाले मलाई टिपेर फालिदिनुभयो बाबाको काखबाट। तर बाबाले तै पनि यो मेरो छोरो हो भन्न सक्नु भएन। त म अहिले राज्य त पाउन जासुकै जासु, बाबाको काख त पाइनँ, मैले राज्य पाउने कसरी? यसै कारणले मेरो आमा म तपस्या गर्न जान्छु, मलाई बाटो दिनुहोस् भन्नुभयो ध्रुव राजकुमारले। बाबु तिमी साह्रै सानो छौ, पाँचै वर्षको उमेर छ राजन, तिमीलाई जब यस किसिमबाट जंगलमा कसरी पठाऊ? बाघ बालु हात्ती गणाको भय हुन्छ, मरिमा साना तिमी गइसकेपछि म कसलाई चित्त बुझाऊ? मेरो राजा कसलाई हेर्ने? न मेरो अरू छोरा न मेरो छोरी राजा जान हुँदैन बाबु, यो कुरा बुझ भनेर आमा भन्न लाग्नुभयो धुरु धुरु हुनुहुन्छ माताश्री। ध्रुव राजकुमार भन्नुहुन्छ मेरो माताश्री मलाई आज्ञा दिइबस्नु पर्यो, कुनै हालतमा पनि अब म यहाँ बस्नु हुँदैन, मैले जंगलमा जानै पर्छ मेरो आमा। यसमा मलाई हजुरले जब यस किसिमबाट रोकथामको विषयमा नजानुहोस्, जान्छु जंगलमा भन्न लाग्नु हो। अनि आमाको छोराका वचन सुनेर आमा भन्नुहुन्छ मेरो बाबु जान हुँदैन, जंगलमा बाघबालु हात्ती गेडाको भय हुन्छ, मरि मसान प्रेतात्माहरूको भय हुन्छ, जान हुँदैन भन्नुभयो। त्यसो होइन मेरो आमा, मैले जानै पर्यो, जंगलमा प्रार्थना गर्छु, भगवानको भजन मनन कीर्तन गर्छु, प्रार्थना गर्छु। यस्तो प्रकारको वचन सुनिसकेपछि ए मेरो प्रभु, ए मेरो मुरारी, ए मेरो हरि, ए मेरो भगवान, हजुरलाई मेरो सहस्र कोटि प्रणाम भनेर सब ध्यान गर्नुभयो, मनन गर्नुभयो, अनि कीर्तन गर्नुभयो। त्यस्तो प्रकारको वचन सुनिसकेपछि लो मेरो ईश्वर अब क्षमा राखी बक्सोस् भन्दै प्रभुका चरणमा विन्ती गरिबक्सु। अनि त्यसपछि आमा रुनुहुन्छ, यता छोरो रुने, छोरा र आमा रुने, सौतानी आमाले गलत्यार हुराइदिनु भयो। आमा रुनुहुन्छ धुरु धुरु। रातमा त्यो घरमा आगोसम्म फुकिएन, साँझमा बत्ती बलिएन, खानेकुरा केही पनि भएन। आमा छोरा रुँदै हुनुहुन्थ्यो ध्रुव राजकुमार। मध्य रातमा आमालाई निदायको भान परिसकेपछि जंगलमा सवारी हुनुभयो। जंगलमा गइसकेपछि छङ्ग उज्यालो भयो, आफ्नो पुत्र देख्नु भएन महारानी जब जेठीले। अनि त्यसपछिबाट आफ्नो जब साथमा काखमा नभएको पाँच वर्षे पुत्र हराएको खण्डमा आमा धुरु धुरु रुँदै भन्नुहुन्छ हरे हुर्कायो बढाय आर्जन खान लाए, यो होइन रहेछ बुढे।

0: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887।
0: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
2: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
3: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
3: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, टिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
2: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिलो नगरौन बहिनी, आजै जाऊ।
3: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स बलभद्र चोक टिकापुर कैलाली संचालक रणबहादुर सुनार सम्पर्क नम्बर 9848440019।
4: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
3: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
5: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
3: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
5: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
3: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
0: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848450027 र 9848450952।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

विक्रम संवत 2083 साल भाद्र 31 गते बुधवार भाद्र शुक्ल पक्ष को पंचमी तिथि सेप्टेम्बर 16 तारीख 2026 नेपाल संवत 1146। आज को यह शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज द्वारा प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आदरणीय श्रोता महानुभावहरू, आज पनि केही शब्दको सहाराले

यहाँहरू कहाँ पुर्याउने कोसिस गरिरहेको छौँ। मानिस जन्म बारम्बार हुँदैन, किनकि जस्तै प्रकारले बारम्बार फल लागे पनि जो फल जुन अवस्थामा हुन्छ त्यो झडिसकेपछि त्यही फल त्यस ठाउँमा लाग्दैन। त्यस्तै प्रकारले मानिसको जन्म जति बेला मिल्यो 84 लाख योनी भोगेर त्यति बेला नै संसारमा धेरै किसिमका मत मतान्तर छन् मानिसमा पनि, र मत मतान्तरमा सबभन्दा उत्तम मत क्या त भन्दा गुरुमत नै सर्वश्रेष्ठ हो। गुरुमत नै सर्वश्रेष्ठ हो। त्यो गुरुमत जबसम्म हुँदैन अनि मनमत हावी होइरहन्छ, मनमत हावी भएपछि मनमतमा धेरै मतहरू आइरहन्छन्, अभिमत, अभिमान, मानव मत, दानव मत, राजमत, बहुमत, अनेक मतहरू आउँछन्। तिन मतहरूले मानिसको मनलाई एकदम विचलित बनाइदिन्छन्, अनेकतामा डुलाइदिन्छन्। त्यसैले सचेत हुने उपाय एउटै छ, गुरुमत। गुरुमत यदि जस मानवमा हुन्छ उसले पाउँछ, गुरुलाई भेटाउँछ, त्यसपछि ऊ मानव र गुरुमत दुई मतमा मात्र हुन्छ। म मानिस हुँ, मैले संसारमा कहीसँग वैर विरोध आदि गर्नु हुँदैन र सबै ईश्वरका सन्तान हुन् भन्ने अनुभूति भइसकेपछि ऊ मानव मतमा र जसले संसारमा अनेक किसिमको मत मतान्तरलाई बनाउने आविष्कार गर्ने त्रिलोकीनाथ एकै परमात्मा ईश्वर हो भन्ने जसले अनुभूति गरायो, जानकारी गरायो, यो नै गुरु हो भनेर गुरुमत, अन्तमा गुरुमतमै जो रहिरहन्छ अरे उसलाई मनमतले कहिल्यै बिगार्न सक्दैन। हामी कहिले काहीँ भन्ने गर्छौं यो कलिजुगको अनेक प्रकारको हो, यो कलियुगले गरेको हो, कलियुग कोही साकार रूपमा आएर कसैलाई केही पनि भनेको छैन, गलत मतिको नै कलियुग भनेको हो। कल कारखानाले तयार भएको अनेक भौतिक पदार्थलाई मात्रै मान्ने यो जति बेला अति हुन्छ त्यो र मानिसको मति बिग्रेको बेला कलियुगलाई दोष दिन्छन्, कलियुग आफै केही गर्दैन। यो त प्रत्येक युग परिक्रमा गरी भइरहन्छ। नाम जस्तै भगवान परमात्माका अनेक नाम छन्, काम त आखिरी सृष्टि उत्पत्ति गर्न, पालन गर्न, पोषण गर्न, सबै आफ्ना हतियार तन्दुरुस्ती राख्न, यो सबै त्यो ऊर्जा शक्ति परमात्मा हो। यी जति प्रकृति हामी भनिरहन्छौं, आगो पानी माटो जीव आकाश वायु सूर्य चन्द्रमा तारा यी सबै परमात्माकै एक हतियार हुन्। जति बेला जे आवश्यकता छ त्यो चलिरहन्छ, भइरहन्छ। यो भइरहने अवस्थालाई देखिने परमात्मा होइन, यो अदृश्य रूपले जो अविच्छिन्न रूपमा रहिरहने हो त्यही परमात्मा हो। त्यो परमात्माको जानकारी गर्न र त्यो जानकारी गरेर परमात्माको जानकारीका साथसाथै जीवन मुक्त गर्ने सबै गुरुबाट सम्भव हुँदैन। जो सत्य गुरु हो
जो युगमा अवतार लिएर सबै मानवलाई शरणागत मानवलाई जो चाहे त्यो जुन थरको होस् जुन रंगको होस् रंगभेदै नगरिकन यो सृष्टिकर्ता परमात्मा एक हो भनेर जसले जनाइसक्दछ उनी सत्यको गुरु हो। गुरुले अनेक प्रकारको उदाहरणहरू भेदहरू बताउँदैन, परमात्मा एक छ भन्ने बताउँछ, त्यही नै सद्गुरु हो। यही सन्दर्भमा अनेक पुराणहरूमा उल्लेख छ, जो मानिस भिन्नता पुराणको अन्तिममा निचोडमा जाँदैन, तल तल अगाडि अगाडि उल्लेख छन् पुराणहरूमा, भक्तहरूले भगवानसँग अथवा भक्तहरूले ऋषिमुनिसँग सित सोधेका प्रश्नको उत्तर दिँदा दिँदै अन्तिममा मात्र निचोडमा परमात्माको पर्ची र परमात्माको दर्शन कसले गराउँछ उल्लेख भएको हुन्छ। यही सन्दर्भमा एक दिन सौनकले ऋषि अंगिराको आश्रममा पुगे, जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राखे, तब यस्तो कौन होला ऋषिवर जुन जानिसके यहाँ अन्य जान्नु पर्ने यस संसारमा रहँदैन कुनै त्यहाँ, यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अंगिरा त्यहाँ सोनी लेउ, अब सौनक तिमीले भन्छौ संक्षेपमा यहाँ, जसको आदि र अन्त छैन, जसको कोही छैन रूपगुणहरू, जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू, आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, शस्त्रले काटिन्न जो, भौतिक दृष्टिले देख्न जसलाई, देखिन्न जसलाई, हातले समातिन्न जो, तीन लोक नौ प्रकृतिको सम्पूर्ण शक्ति छ जो, यस्तो पूर्ण शक्ति परमात्मा हरिलाई पहिचान जसले गर्यो, उसै पुरूषले जानकारी पूर्ण पायो, संसार सागर तर्यो, सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ, सोही भित्र सबै पाइसकेपछि अन्य जानलाई त्यहाँ बाँकी रहँदैन हे सौनकजी, तीन लोक व्यापक छ जो, सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो। उहाँले पनि कहिले बनेको पौराणिक कालदेखिको ग्रन्थमा उल्लेख छ, जो जानिसकेपछि त्यसैभित्र संसार छ, संसार त्यसैभित्र छ, त्यहीले संसार चलेको छ, यस्तो किसिमको उल्लेख भएको छ। त्यसैले जसको आदि पनि छैन अन्त पनि छैन, जो अनेकतामा एक देखाउँछ, त्यो नै परमात्मा अविनाशी ईश्वर हो। सृष्टिको प्रारम्भदेखि नै जगतमा मतहरू अनेक भई सोही मतदेखि पृथ्वीमा भाषा भेष अनेक भए, एउटै मात्र मिल्दछ सबमा, दुःखमा या सुखमा आउने, आँखाबाट आउने पानी त्यो एउटै मत मिल्छ, त्यसलाई जसलाई आँसु भन्छ त्यो अलग अलग हुँदैन, एउटै हुन्छ, तर अरू अझ अर्को एउटा क्या हुन्छ, आँखा सबैमा हुन्छन्, जो अपाङ्ग हुन्छ, जसको शरीरमा कुनै न कुनै अङ्गमा पूर्णता छैन भनेपछि अपाङ्ग हुन्छन्, तर सबैका आँखा सबैका हुन्छन्, कान सबैका हुन्छन्, खुट्टा हात सबैका हुन्छन्, त्यो पनि मिल्दछ, तर अनुहार मिल्दैन, फेस मिल्दैन, आवाज मिल्दैन।
अब अर्को क्या मिल्छ? आँसु मिल्छ। दुःखमा सबैका आँखाबाट आउने जो पानी हुन्छ त्यसलाई आँसु भन्ने गरिन्छ। त्यसकारण परमात्मा एक छ, परमात्मा अनेक छैन। एकै परमात्माको त्रिलोकी नाथ, एकै परमात्मालाई भनिन्छ तीनलोकको नाथ। तीनलोकमा नौवटा प्रकृति, चौध भुवन सारा सृजित जसबाट भयो अदृश्य रूपले, जो सबैको प्राणशक्ति छ। जति संसारमा भयावह अवस्था आएको छ, बर्सातको समयमा बाढी पहिरो आदि इत्यादि हुन्छ र मान्छेको तमाम मानिस मानिसमा झै झगडा भएर मानिसहरू आपसमा खती निम्ताएको हुन्छ, त्यो सब परमात्माले गराएको होइन। मानिसले मनपरी गरे अर्काको मान्ने जनको भनेको मानेन, भविष्य हेरेन र वर्तमान अवस्था र सामान्य आएको सुख सुविधालाई गरे, अन्तिममा संसारमा एकचोटि त यो बिग्रिने भन्ने वस्तु त बिग्रिन्छ। त्यो बिग्रे बेला र एक ठाउँमा विनाश अर्थात क्षति जरूर हुन्छ, त्यो आदिकालदेखि भइआएको कुरा हो। त्यसमा सचेत हुनु मानव प्राणीले पनि जरूरत हुन्छ। सचेत नभएको अवस्थामा हामी राम्रो भएपछि आफ्नो मेरो कर्तव्य हो, म बुद्धिमान भए त पाएँ, नराम्रो कुनै अवस्था हुँदा साथ हामी सोध्छौं यो ईश्वरको गल्ती हो, ईश्वर तिमीले गल्ती गरेको। अनेक प्रकारको हामीमा हुन्छ, यो अवश्य होइन सबै हाम्रै कर्तव्यले बिग्रेको हुन्छ, बनेको हुन्छ, यसमा दुई मत छैन। त्यसर्थ यो कुन यज्ञ गर्दाखेरि कसरी परमात्माको अनुभूति हुन्छ, यस विषयमा पनि प्रत्येक युगमा भक्तहरूले अनुभूति गर्न अनेक प्रयत्न गरेका हुन्छन्। जब मान्छेलाई वैराग्य उत्पत्ति हुँदैन, ज्ञानको खोजी हुँदैन, परमात्माको खोजी हुँदैन, प्रयत्न बिना त कोही पनि प्राप्त हुँदैन, प्रयत्नले प्राप्त हुन्छ। त्यसैले वैराग्य हुन जान्छ, ज्ञानमय भया जन्महा, ज्ञान हुन्छ भक्ति भया, भक्ति भयो ज्ञान भयो, भक्ति नभइकन ज्ञान हुँदैन, ज्ञानको अर्थ त जानकारी हुनु छ। जस्तै प्रकारले कृष्ण भगवान सित भक्त अर्जुनले हे प्रभु कुन यज्ञ गर्दा, यज्ञ तमामका छन्, कुन यज्ञले पूर्ण ज्ञानी हुन सकिन्छ, म कुन यज्ञ गरू भन्दा भक्तको प्रश्नको उत्तर दिँदै भन्नुभएको छ, ज्ञानै यज्ञ छ श्रेष्ठ दर्व्यहरूका, यज्ञ आदि भन्दा अति ज्ञानकै प्राप्त गराउन आकन सके सत्कर्मको हो गति, ज्ञानी तत्त्व बुझी लिने हाँसित झुकी सोधे आठहरू खुब गरी, त्यो ज्ञान दिए उपदेश दिनन् भने यहाँ जान्दा भयो यो घरी, फेरि म हो तिमीलाई हुन यसरी त्यो ज्ञान जान्दा महा, सब प्राणी कन आफूमा र महिमा देखी लिने छौ यहाँ, सब पापीहरूमा तिमी यदि ठुला पापी ठहर नै गया, तर्ने छौ सब पाप देखि सहजै ज्ञान रूपी ढुङ्गा भया, अर्को छैन पवित्र ज्ञान सरीको, त्यो ज्ञान माने स्वयं आत्मै दर्शन रूपी सिद्ध गरियो धेर कालले पाउँछन्। त्यति बेला पवित्र क्यालाई भन्यो त जानकारी पाउनु नै पवित्र भन्यो।